0: आंगनवाड़ी असल सभ्य नानी को परिचय हूँ। बाल बालिका को सुरक्षा तथा संरक्षण सब को जिम्मेवारी असल सभ्य नागरिक को परिचय हूँ।
1: ऑस्ट्रेलियन एज ऑस्ट्रेलियन हिमालयन फाउंडेशन का सहयोग में यूथ नेता द्वारा संदेश।
2: हेलो
3: हेलो बहनी सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पनि जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: ल्याउन त विदेशबाट भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: शहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो। ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै बिजुली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिङको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पार्क सल्लिङमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, मिस्त्री, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीवी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। सत्यामा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ। साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ। प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059094 र 98638664 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुण्डु,
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर।
4: दाई, राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ। जाउँ मेरो साथी,
5: म पनि राईको साझा स्टोर्समा नै जानु भएको हो। नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे। छानी छानी किन्ने हो आज।
0: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 89 09। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
6: मेरो त हात खुट्टा अरुणा झन्झन गर्छ। तिमीसँग मिलान बनायो मेरो पनि केटी हो केटी है। एक बारको जिन्दगी पनि दुखै दुखै बिताउनु पर्ने, उपचार कता गराउनु होला?
7: ए दिदी, मलाई पनि गेस्टिक जुन तनाव छ। थाकेर बिहान भयो भने हिन्दू मिलेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै नभएको उपचार हामी अनुसार लगाउँदा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु हुँदा हामी अनुसार लगाएर पनि हुन्छ। हामी सबै अनुसँगै जाउँ।
0: यहाँ नक्सा च्यापिएको, हड्डी खेलेको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, पल्सर, हर्निया

0: संसार की सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाएर ल आँखा बन्द गर त
1: हजुर पनि ल आँखा बन्द गर
0: ल अब आँखा खोला त
2: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधानसु उपाधि पसलबाट हो नि विधानसु उपाधि उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी दुलाकी मालदारी तिलहरी लगायतका गरगहना मेचको भाइमा बनाइन्छ राष्ट्रिय अंशको पत्थर पनि पाइन्छ विधान रोहताल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन्तादी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बुक
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
4: सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध घाटमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र पाप्रीमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिवेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओओ मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोन निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 034 2 3
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सुनि भुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
5: हत्तेरिका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको कारण रहेछ भने बिजुलीको सामान किन्न बजारको चार चारवटा पसल चाहे कतै पाउनु अब सामान लिन काठमाडौँ जानुपर्ने हो कि चाहे धत बहिनी त्यो पनि कस्तो सम्झना छ हौ बिजुलीको सामान लिन काठमाडौँ किन जाने हामीलाई सुरुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसकेन नसुनी बहिनी सुरु दुखुण्ड नगरपालिका ओडामी 5 भएको शान्ति स्टोर एन्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेलुका मेलो जस्तै भयो नि दिदी
3: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर 2 97 97 84 00 57 84 र 2 98 62 82 00 00 सुरु दुखुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
6: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु

0: हुन त
1: हुन्छ
0: हुन्छ ल हुन्छ आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
2: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने राजा काट्ने वा पहिले फाटेको छ भने राजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
1: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: पहिरो गरे संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
1: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्ने भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभई के धन के धन
3: नेपाल सरकार विज्ञापन
4: बाबा म आज स्कुल जाने मन छैन आज जाने नि है
1: होइन
4: यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
4: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले हुन्छ
1: कुरा त्यस्तो हो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
5: नमस्ते कति राम्रो पार्नु भयो
1: आज रिनाले जान्न भन्नु साइन्सको कन्ट्रोल गर्न सकिन अरे सरले टिक्नुहुन्छ भन्दै
5: थियो हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई खोज्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जन्मना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना किन क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: नमस्ते म्याडम नेपाल सरकार विज्ञापन हो
6: टिकट पत्याइसकेको सामाजिक सञ्जालमा आउने बित्तिकै पत्याउनु पर्छ त मुख्यालय भ्रामक सूचना हुनसक्छ यसो नाच्दैन यसो त जल्दै लगिहाल्छ नि
7: मुख्य भ्रामक पाउँछ
6: के लिएको छ तिमीलाई थाहा थियो ल
7: थाहा थियो
6: सुन मुख्य सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानु नियतवश आफ्नो फाइदा वा स्वास्थ्यका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा गराउँछ र अविश्वास पनि सृजना गर्छ
7: ओहो त्यसो भने त यस्ता सूचना सेयर नै गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रमक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिसकिनु हुँदैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझौ
8: भ्रमक सूचना जिम्मेवार नागरिक
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: साल सरकार विज्ञापन बोर्ड।
1: सुन सुन हाम्रो मामाले भन्नुभएको ऊ त पढ्नुभएको हजुरआमा त बोक्सियो अरे नि मलाई त्यस्तो त
2: सोता तिमीहरूको के खास खुस कुरा हुँदैछ के हो भन त
1: के होइन मिस
2: मैले सुनिसकेँ हेर बोक्सा बोक्सी भन्नु हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
1: हुन्छ
0: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाउ
3: नेपाल सरकार विज्ञापन बोर्ड
1: नमस्ते डाक्टर सर
4: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के
1: हो हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्नु
4: होला कति खान्छ
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
4: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद पनि थाहा पाउँदैन यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिनदेखि हुनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
4: स्क्रिनकै कारण उसलाई घुमाउन लाग्ने डर लाग्ने तौल गर्ने भएको अनि टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
4: हो नि बालबालिकाको 3 वर्षसम्म गुण भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पर्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोड
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: एक्लै बस्न रिसाउनुहुन्छ बिताउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जमा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किस्त मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो मैले दिदी सम्झाइ दिनु पर्यो यो त लाग्छ कलकत्तामा बिसौँ जस्तै लक्ष्य छ त लाग्छ त भाइ के भएको तिमीलाई भन त
2: साथीहरूले जाँदा खाना जबरजस्ती गरे मुलुक भन्न सकिन र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाप्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको सबै छान्नुपर्छ तिमी त हाम्रो सहारो हो के यसरी बर्बाद हुने काम गर्दैछु सङ्गीत हाम्रो आमा बुवाले समाजमा बनाउनु गएकी छु प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त
2: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो सेवालाई पनि धेरै दुःख दिएको छु मेरो सबै थियो परिवार मलाई माफ गर
1: बारिशमा लस सुझाउँदा गरी भिडिसिटी तिराउने वस्तु वा पदार्थ नागु पदार्थलाई हुन सक्यो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको टिभ्य स्थान बनाएर प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन गर्दछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार नदी प्रकार जोडियो स्वस्थ जीवन लागू असर बुक्का समाज भिडभाडका लागि तिनका सांसद कार्यालय सुलु खबर र सुलु एफएमको संयुक्त प्रयासमा जीवनमा जारी सुन्नुहोस् आज त तिमी गएर मर्नु थकित देखिन्छौ के भयो उसले आज फेरि गाडी मार्यो पैसा पनि दियो मोबाइल पनि खोस्यो हो दिदी कुट्नु मात्र हिंसा भयो गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होला भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हुन् अपराध हुन्
1: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा प्रस्तुत र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
1: जन्मदाता दिनुहोस् त
2: गरेको छैन
1: म्याडम जन्मदाता नभए त विद्यालय भर्न हुँदैन
2: मलाई त थाहा छैन
1: बालबालिकालाई विद्यालय भर्ना गर्नु सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नु नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउनु बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
6: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नी

தந்தை கூட

I'm not going to be able to do that.

0: सोलू एफएम 101.2 MHz उज्ज्वल भविष्य को लागी डिजिटल कलरला तथा ध्वनामय अफसेट प्रेस सोलू दुतु नगरपालिका 5 सोलू कुम्बु
1: बसेछ त बिरामी हो क्या हो
2: तीन दिन देखि दात दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
1: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
2: हो र के डेन्टल रे
3: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुञ्ज नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
1: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
0: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-1990 र 97-46-58-43-87
5: आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त
5: हजुर पनि ल आँखा बन्द गर
6: ल अब आँखा खोल त
5: कस्तो राम्रो औँठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र

0: बात हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुम्री बुलाकी बाउबारी फिलहरी लगायतका गरगहना मेचको भाउमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840 56 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सुनी भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 समेरी
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्पर्क
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरीको बुद्ध घाटमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9861034213
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका नम्बर 5 समय

0: छोटा दिदी यो नयाँ घर यो तनावको कारण यसरी नै बिजुलीको सामान किन्न बजारको चार चारवटा पसल चढे त त्यही पाउ अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनखुलोमा सबै थुक पाइन्छ त
1: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसकेँ हौ
0: नसुने बहिनी सुनि दुखुम्बा नगरपालिका ओरामिने पासमा हुनुहुन्छ शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बौटा मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 97 63 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सोलु दुखुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
3: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
4: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
4: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए के धन के
6: नेपाल सरकार विज्ञापन

0: बाबा म आज स्कूल जाने मन छैन आज जाने नि है
1: सुन्छु
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको पन्छै गर्न सक्दिनँ सरले हुन्छ
1: कुरा ठिक छ म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नुभयो
1: आज रिनाले जान्न भन्नु साइन्सको कन्ट्री गर्न सकिन अरे सरले बित्नुहुन्छ भन्दैछ
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: के खतरा समाचार आइस अब
5: यतिकै पत्ते आइसक्यो सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त
4: मुख्यालय भ्रामक सूचना हुनसक्छ
5: यसो नातिन यसरी जल्ले पनि लगिहाल्छ नि
4: मुख्य भ्रमण पनि छ के छ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मुख्य सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानु नियतवश आफ्नो फाइदा वा स्वास्थ्यका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्तो सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: Total Starter, Digapan Boost.
1: Usama, sunga-sunga, ang gumawa mo ba naman ko? Kutip pa rin naman ko ang drama to. Buksyo rin eh. Mara, mara nga testo to.
2: Suita, tini aru ko kya khaskus kurang day sa? Kya ba ba na to?
1: Kya ba yun amis?
2: Mali suni sake. Yara buksa buksyo banne hunday na. Yota samajik abusas matra ho. Bujyo, kasalai buksyo ko arup laun, kutnu, pitnu, pira dinu wa. Gali bichi ti garne hunday na. Testo kare samajik aparad ho. Buksyo ko arup launi, kutpit garne, tatha pira dinu lai 10 parsa kait. Ra 50,000 dekhi 1 lakh rupaya samma jarimana huncha. Buksyo arup lagaera, kutpit, anga bhanga garne lai 10 parsa kait. सँगै जानमारले उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्न है
1: हुन्छ मई
0: बक्सी अन्धविश्वास हो बक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: हुन्छ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले भेटेको क्यान्सर छ, बाँचेर पनि नभए तुम्ले हुने। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँच्छौ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो, केको हल्लाखल्ला भयो,
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए,
1: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भन्छु, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
1: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण पचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: बालक बालिकालाई काममा लगाएको पालिमा कानुन अनुसार खोला खाँदा निर्देशन।
6: यहाँ साउजीको हुनुहुन्छ, यता
7: बोलाउनु।
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी पाटलामा थाहा छ, तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
7: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उमेरकै लागि गरेको, यसो नगर्नु हजुर।
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
8: यदि तपाईँको दशमा समाचार पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काफ्री कुनिता नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष शुल्क हुनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768।

0: सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रदान अनुदान निर्णय 2078 र प्रदेश कृषि व्यवसाय प्रदान अनुदान 4 संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र 163 कृषि संघ, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मिथिले 21 दिन अर्थात असोज 19 गतिसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रम ग्रुप पदमाको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बीउ बैंक संचालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार छाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भर्ती खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू सुनाम उत्पादन क्षेत्रमा सरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफुल सुताउने सोलर ब्याग प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह रहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1-3-0-1-2-0-2-3-0-1-4-0 राजस्व शीर्षक 14-229 कार्यालय कोड नम्बर 81-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी शुल्क सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूजा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय कुनै प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिनिधि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिनिधि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रदान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव शुल्क रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0-38-35-131 र 98-69-45-76 सम्पर्क गर्न सक्नुहुन्छ। रविशील समार बाली संरक्षण अधिकारी
1: हेलो हेलो हेलो म हजुरको बैङ्कबाट बोलेको तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पहुँच है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बर आएको छ दे त नानी
3: हेलो नमस्ते
1: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले मेरो मेसेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
2: ए नानी के भनेर छ के भयो
3: बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है
2: ल
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा यूरी वा जानकारी गराउं
5: अनलाइन ठगी बारे सचेत बनौं यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप रेत नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङलामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120130 र 9869585376 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि

एग्रेसिभ न्युट्रियन्ट रेस प्रतियोगिता संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। एक हाते दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट फ्युचर रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र एक कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्युट्रेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भ्युट्रेल रेस्ट .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98,42,51,46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, विपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत।

0: महिला सामाजिक कार्यशालाको आवश्यकता सम्बन्धी सूचना
1: कार्यस्थल खोटाङ खर्का र केपिलासगढी गाउँपालिका सोलुखुमुको लिपुपिके गाउँपालिका मापे धुकोसी गाउँपालिका र नेचर सल्यान गाउँपालिकामा सामाजिक परिचालक बाल बालिका अभिभावक विद्यालय विद्यालय व्यवस्थापन समिति बाल क्लब तथा स्थानीय समुदायसँगको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बालमैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा अभ्यासलाई प्रवर्धन गर्न केन्द्रित रहे परियोजना अधिकृतको प्रत्यक्ष सुपर्यवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बालबालिकाको शिक्षामा पहुँच सहभागिता निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू समुदाय परिचालन विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना
1: बाल मैत्री शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने बाल बालिकाको विद्यालय भर्ना उपस्थिति सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक हेरचाहकर्ता विद्यालय र समुदायलाई परिचालन गर्ने
2: विद्यालयका कार्यक्रमहरू बाल क्लबका गतिविधिहरू सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने
1: शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू विशेष गरी छात्रहरू अपाङ्गता भएका बाल बालिका सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने
2: विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने
1: बाल केन्द्रित सिकाइ तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षक तथा विद्यालयहरूलाई सहयोग गर्ने बाल क्लब समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने
2: अनुपस्थित हुने विद्यालय छोड्ने जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने
1: बाल बालिकाको सिकाइ र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने
2: समन्वय तथा सरकारवाला संलग्नता विद्यालय विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने
1: स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका परिवार शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने
2: अनुगमन अभिलेखीकरण तथा प्रतिवेदन उपस्थिति भर्ना सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने
1: फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने परियोजना क्रियाकलापहरूको प्रतिवेदन बैठकका निर्णयहरू सहभागिताको अभिलेख सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने
2: र विद्यालय र समुदाय स्तरमा जवाफदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने
1: नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिम वा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने
2: बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रबन्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोनी एफएम इन स्टुडियो टाइम
2: नवीन एयर बिहानको 11 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका 5 सोलु कुम्बु
2: आदरणीय श्रोताबिन तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: सिंह भन्ने त सबै विशेषज्ञ आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनु होला यति कार्पेट कार्पेटको शेरनशाह
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिस।

0: を覚悟を飛ばしてください。
1: おいしゃって、やらねえ。きゃ、今年のさ来食、ブープリン、あの席を見よう。
2: これ、きゃあいですか。へぇ、一滴パッてやせよ、ロハン。サンマジクさんが今、俺の一滴パッてやるパルセだ。見たら、ブラマクスじゃない、おさくさ。いっそ、なってな。いっそ、ボルンがやるさに。
1: あれ、見たら、ブラマクマンさん、チューニングに行くぜ。
2: てめえ、たてな。
1: たてな。
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयरलाई गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुर गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन फेड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौ, सभ्य समाजको निर्माण गरौ, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: भाना देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना। यस चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माक्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघ सभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली, लुम्बु नेटवर्क प्रणाली, एभरेस्ट लिङ्क प्रणाली। सम्पर्क नम्बर 97 68 63 77 34। अध्यक्ष पासाङ शेर्पा। चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माक्रुङ एक चेरे।

0: एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरु रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोकमनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 र 98 41 31 00 94।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

कृषि ज्ञान केन्द्र सुनकुंडूको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनकुंडूको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869945076 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: बुधबार श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलु तुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको पूर्तिमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म।
1: तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलु भूकुण्ड नगरपालिका 5

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल। हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
1: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
5: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउँछ नि,
0: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843789852, 9824417718, 9843349696 र 9861313472। आमजी औषधालय, सोलो दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
7: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज र भोलि दुई दिन पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पूर्वमा कम हुँदै जाने। विभिन्न 27 जिल्लामा आज आकस्मिक बाढ़ीको उच्च जोखिम। पहिरोले सातवटा मुख्य राजमार्ग र अन्य सड़क अवरूद्ध। वर्षाले सड़क बन्द भएपछि काठमाडौँमा ग्यास र तरकारी आपूर्तिमा समस्या। नेपाल र सेनेगल बीच कूटनैतिक सम्बन्ध स्थापना। राष्ट्रसंघ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै। विश्वव्यापी हवाई सञ्जालमा एशिया प्रशान्त क्षेत्र अग्र स्थानमा। क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो। र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज र भोलि दुई दिन वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम क्षेत्रमा वर्षा निरन्तर रहनेछ। बंगालको खाड़ीमा विकसित निम्नचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्दै गएकोले पश्चिमको तुलनामा पूर्वी भागमा भने वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित पूर्वी क्षेत्रमा आजदेखि नै पानी कम हुँदै जानेछ, तर पानी पर्ने र हट्ने क्रम चल्नेछ। सोमबारदेखि भने देशका धेरै जसो ठाउँमा मौसम सुधार हुने जानेछ। अहिले मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यी क्षेत्रका थोरै ठाउँमा ठूलो पानी परेको छ। महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा पनि ठूलो पानी पर्नेछ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। यसैबीच आज बिहानको मापन अनुसार कोशी, नारायणी र इमदीका सहायक नदीमा जल सतह सतर्कता तहमाथि रहेको छ। बागमती, पश्चिम राप्ती, बबई र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह नजिक रहेको छ र देशका अन्य नदीमा जल सतह सतर्कता तहभन्दा तल रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाको बाढ़ी बुलेटिन अनुसार आज 27 जिल्लामा आकस्मिक बाढ़ीको उच्च जोखिम छ। गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम, डोल्पा, जाँझको, रूपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनाव, सेंजा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुङ्ला र डडेलधुरा सहित आसपासका जिल्ला भई बहने ससना नदीमा पानीको बाब उल्लेख्य बढ़ने र बाढ़ीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। अरू विभिन्न जिल्लामा पनि बाढ़ीको मध्यम जोखिम छ। महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ। यसैबीच पोखराको मध्यभाग रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ। लगातारको वर्षाले सेती नदीमा पानीको सतह बढ़ेपछि रामघाटमा साँगुरो निकासका कारण ताल बन्न पुगेको हो। रामघाटमा ताल बनेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन कास्की प्रशासनले आग्रह गरेको छ। यस्तै नारायणीमा जलसतह बढ़ेपछि पश्चिम नवलपरासीको सुस्ता डुबानमा परेको छ। सुस्ता गाउँपालिका 5 थारूटोलबाट पसेको बाढ़ीले थारूटोलसँगै सैनिक टोल, बड़की टोल, क्याम्पटोल लगायत बस्ती डुबानमा परेका छन्। सुस्ताका 250 घर डुबानमा परेपछि स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षाका कारण पहिरो खसेपछि विभिन्न सड़क अवरूद्ध छन्। राष्ट्रिय राजमार्ग तथा सड़कहरूको पछिल्लो अवस्था विवरण अनुसार सातवटा राजमार्ग र अन्य सड़क अवरूद्ध रहेका हुन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाड़ी राजमार्ग, कालीगण्डकी करिडोर, बागलुङ बेनी सड़क, तमोर करिडोर, मूलघाट फिदिम, राप्ती राजमार्ग, कर्णाली राजमार्ग, भालुवाङ चकचके लिवाङ सड़क अवरूद्ध रहेका छन्। अवरूद्ध यी सड़क खुलाउन पहल भइरहेको छ। लगातारको वर्षाले काठमाडौँ जोड्ने मुख्य सड़क बन्द हुँदा खाना पकाउने एलपी ग्यास र तरकारीको आपूर्तिमा समस्या भएको छ। लामो समयदेखि ग्यास आपूर्ति असहज भइरहेका बेला वर्षाका कारण सड़क बन्द हुँदा थप समस्या परेको हो। काठमाडौँका बासिन्दाले ग्यासका लागि थप शास्ति भोगिरहनु परेको छ। पेट्रोल, डिजल र हवाई इन्धन आपूर्तिमा समस्या नभए पनि एलपी ग्यास ढुवानीमा भने समस्या रहेको आयल निगमले जनाएको छ। तर जति सक्दो धेरै ग्यास बजारमा पठाउनका लागि प्रयास भइरहेको निगमले जनाएको छ। यस्तै लगातारको वर्षाले तरकारीको ढुवानीमा समस्या भएको छ। काठमाडौँमा तरकारीभित्र नै मुख्य सड़क पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ अवरूद्ध भएपछि तरकारी ढुवानी नियमित हुन नसकिरहेको हो। तरकारीको आयात घटेपछि भाव महँगो भएको छ। खाद्यान्न आपूर्तिमा भने कुनै समस्या नरहेको व्यापारीहरूले बताएका छन्। नेपाल र सेनेगल बीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुनका लागि न्यूयोर्क पुगेका परराष्ट्र मन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्र मन्त्री शेख नियोङले कूटनैतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ। त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो। यससँगै नेपालको कूटनैतिक सम्बन्ध 188 देशमा विस्तार भइसकेको छ। यस्तै नेपाल र सर्बिया बीच द्विपक्षीय परामर्श संयन्त्र बीसीएम स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्री खनाल र सर्बियाका परराष्ट्र मन्त्री मार्को डुरिचले द्विपक्षीय परामर्श संयन्त्र सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नेपालले न्यूयोर्कमा गर्यो सगरमाथादेखि समुद्रसम्म नामक विशेष कार्यक्रम। जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड़ लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: व्यक्तिगत 39 वर्ष देखि संचालनरत नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी नासिमपात काठमांडू
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज यतिन्जेल हामीले आज र भोलि दुई दिन पश्चिम क्षेत्रमा वर्षा केन्द्रित पूर्वमा कम हुँदै जाने विभिन्न 27 जिल्लामा आज आकस्मिक बाढ़ीको उच्च जोखिम पहिरोले सातवटा मुख्य राजमार्ग र अन्य सड़क अवरूद्ध लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। जलवायु परिवर्तनको विषयलाई विश्व सामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्यूयोर्कमा सगरमाथादेखि समुद्रसम्म नामक विशेष कार्यक्रम गरेको छ। नेपालले हिमालदेखि समुद्रसँग जोड़िएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायबीच सामूहिक र समन्वित प्रयास आवश्यक रहेकोमा जोड़ दिएको छ। संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा सगरमाथा टू द सी अ कल टू एक्शन फर अ क्लाइमेट रेजिलिएन्ट फ्यूचर शीर्षकमा नेपालले आज विशेष कार्यक्रम गरेको हो। कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले जलवायुले राजनीतिक सीमालाई नचिन्ने भएकोले हिमाल नदी समुद्र तथा तटीय क्षेत्रलाई एउटै पारिस्थितिकीय प्रणालीका रूपमा हेर्नुपर्ने बताउनुभयो। यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किने हुनुहुन्छ। वहाँले हिजो बिहान संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच पनि भेटवार्ता भएको थियो। मंगलबार न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री शाह आज बेलुका काठमाडौँ आइपुग्नुहुनेछ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल कनेक्टिभिटीमा एसिया प्रशान्त क्षेत्रका विमानस्थलले विश्वमै अग्रणी स्थान ओगटेका छन्। विश्वव्यापी यात्रा सम्बन्धी तथ्याङ्क तथा विश्लेषण उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ओएनजीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार विश्वका शीर्ष 20 कनेक्टिभिटी भएका विमानस्थल

खेल खबर जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजाविहीन भएसँगै नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। नेपाल र जापानले समान एक एक अंक बाँडेका छन्। यससँगै नेपाल तीन अंकका साथ समूह एकको विजेताका रूपमा अन्तिम आठमा पुगेको हो। अब नेपालले मंगलबार बिहान पाउने छ बजे श्रीलंकासँग खेल्नेछ। पहिलो हिजो नेपालसँग पाँच विकेटले पराजित भए पनि अफगानिस्तान उपविजेता हुँदै क्वार्टर फाइनलमा पुग्यो। उसले भारतसँग खेल्नेछ। आज जापानसँगको खेलमा सारेर पहिला ब्याटिङ गरेको नेपालले चार विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए। आशिफ शेखले 21 रन जोड़े। वर्षाका कारण खेल 15 ओभरमा झारिएको थियो तर नेपालले ब्याटिङ गरिसकेपछि फेरि पानी पर्यो र थप खेल हुन सकेन। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि दुई दिन पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पूर्वमा कम हुँदै जाने। विभिन्न 27 जिल्लामा आज आकस्मिक बाढ़ीको उच्च जोखिम। पहिरोले 7 मुख्य राजमार्ग र अन्य सड़क अवरूद्ध। वर्षाले सड़क बन्द भएपछि काठमाडौँमा ग्यास र तरकारी आपूर्तिमा समस्या। नेपाल र सेनेगल बीच कूटनीतिक सम्बन्ध स्थापना। राष्ट्रसंघ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै। विश्वव्यापी हवाई सञ्जालमा एसिया प्रशान्त क्षेत्र अग्रस्थानमा। क्वालालम्पुर एसियाकै पहिलो र विश्वको चौथो। र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिनदेखि दात दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डनगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
3: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्दर एफएम सुन्दर एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू

0: एहुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जस्तो मान्छ हजुर पनि ल आँखा बन्द गर
1: ल अब आँखा खोल त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुन्डी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
2: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858873 5 र 9861634213
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु

0: অট্টালিকা দিদি, নয়া ঘর বানাও কস্তো তনাবকো কাম রয়েছে ভালো বিজুলিকো সামান কিনা বজার কা চার চারোটা পসল চারে ততই পাইনি। ওহ, অব সামান বানা কাঠমান্ডৌই জানু পর্নে হো কি কেউ ধত বহ, তুমি পনি কস্তো সমনামা ছো বিজুলিকো সামান লিন কাঠমান্ডু কিন জানু আমরা এই সুরুখমোমা সবই থুক পাইছ ত।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
0: ल सुन बहिनी, सुरु दुखुण्ड नगरपालिका ओडानी पासमा रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुज्यो त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुतकुण्ड नगरपालिका 5 कोलिरी सुनु खुम्बु।
3: ए बाबु, लौन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउँछु कि ओर सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिलेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038-520-129, 98-43-89-86-52, 98-24-74-17-18, 98-43-43-59-96 र 98-61-23-14-72। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बो।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: होइन,
4: यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो थियो। नहेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
6: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओए साथी, हेर न, के खतरो समाचार आइसक्यो। भयो फ्रेन, अब चाहिँ के हो?
9: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइस रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्न, यसो त जसले लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यति पनि गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको उत्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र? होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु एकचोटि तौल हेर। अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगाउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न लौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बाँकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिन जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा बस्ने जस्तै लक्षण छ त कतै लागौसो त भाइ के भएको तिमीलाई घाँटी भन त
2: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्को हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
3: बारिस्तालाई सृजना गरी दुबैसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
5: मलाई मुखले घाँटेको क्यान्सर छ।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संचे सूर्या सिंह स्टूडियो टाइम
2: इट्स 1 PM दिउँसोको 1 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा भरामाई अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका 5 सोलु खुम्बु
3: आदरणीय श्रोताबृन्द तपाई अहिले सुनिरहनु भएको छ सूर्या एफएम सूर्या एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार खडा खाँदै हुने व्यवस्था रहेको छ
5: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
6: किन खोज्नु भएको होला हजुर
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
6: हिँड्नुहोस् हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
2: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ नेपाल सरकार विज्ञापन बोर्ड
8: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
9: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
8: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
9: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
8: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
10: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
8: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9863868418
9: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु
10: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: कृषि कैंटीन र सुनखुम्बु को कृषि प्रबन्धन कार्यक्रम संचालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बु को चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम संचालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रस्तारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम संचालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा

खुले खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869845076 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुकुण्ड नगरपालिकाको क्षेत्रमा शिव तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी।

0: बालक बालिकालाई कानमा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
2: किन खोज्नु भएको होला हजुर?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नबोलाउनु हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। सरकार विज्ञापन हो।
5: सूचना सूचना सूचना यदि तपाईँको बसमा जन्मसाथ पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068 अङ्कमा 9852557068।

0: अभियान सम्बन्धित सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान 400 संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन असोज 19 गते सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा 40 समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नाघि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफुल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी शुल्क सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिश, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-35-130 र 98-69-58-76 सम्पर्क गर्न सक्नुहुन्छ। रमेशपुर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको, तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
3: हेलो नमस्ते
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
2: ए नानी के भन्ने रहेछ के भयो
3: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
2: ल ल ल के नदिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
5: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड

नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूचित 10 अनुसार आवेदन गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप रेत नपुगे वा म्याद नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूचित 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुचना प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्ययोजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-20-133 र 98-69-58-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बालिस संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ, प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ, प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार
पुरस्कार 90,000 को साथमा मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाणपत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाणपत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र एक कार्यालयमा उपस्थित भए अथवा एड्रेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एड्रेस्ट भ्यू ट्रेल रेस्ट .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश्वर सम्पर्क नम्बर 9842146 सदस्य राजकुमार राई सम्पर्क नम्बर 9860137340 उपस्थित भइसक्नु पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404026 अनुराज बस्नेत 9851174019 विपिन तामाङ 9862930264 र राजकुमार राई 9852854557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख।

महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना कार्यस्थल खोटाङको ऐसोल खर्क र केपिलासगढी गाउँपालिका सोलुखुम्बुको लिखुपिके गाउँपालिका मापी

0: कोविड पांडा मैराथन को नीति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आयो विनाशकारी बाढ़ी पोहरो ठूल जनधन को क्षति प्रति हमी गहिरो सकारात्मक छही राष्ट्रीय विपत्ति को गुजीला गंभीरता पूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति देखा अटुट सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छु। नया मिति में इस मैराथन भव्य र सफलतापूर्वक संपन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 मा आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 मा आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सेवा सोलुखुम्बु। महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना। कार्यस्थल खोटांग ऐसल खर्क केपिलासगढ़ी गांवपालिका, सोलुखुम्बुको लिखुपिके गांवपालिका, मातृदुखकोशी गांवपालिका र नेचर सल्यान गांवपालिकामा सामाजिक परिचालक, बाल बालिका अभिभावक, विद्यालय, विद्यालय व्यवस्थापन समिति, बाल क्लब तथा स्थानीय समुदायसँगको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कानून सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बालमैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा अभ्यासलाई प्रवर्धन गर्न केन्द्रित रही परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बालबालिकाको शिक्षामा पहुँच, सहभागिता, निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू, समुदाय परिचालन, विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना, बालमैत्री शिक्षा, बाल अधिकार, समावेशी शिक्षा, संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने, बाल बालिकाको विद्यालय भर्ना, उपस्थिति, सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक, हेरचाहकर्ता, विद्यालय र समुदायलाई परिचालन गर्ने, विद्यालयका कार्यक्रमहरू, बाल क्लबका गतिविधिहरू, सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने, शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू, विशेष गरी छात्राहरू, अपाङ्गता भएका बाल बालिका, सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने, विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने, बाल केन्द्रित सिकाइ तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षित तथा विद्यालयहरूलाई सहयोग गर्ने, बाल क्लब, समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने, अनुपस्थित हुने, विद्यालय छोड्ने जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने, बाल बालिकाको सिकाइ र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक, शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका, अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने, सम्बन्धित तथा सरकारवाला संलग्नता, विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने, स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने, परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका, परिवार, शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक, विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने, अनुगमन, अभिलेखीकरण तथा प्रतिवेदन, उपस्थिति, भर्ना, सहभागिता र सामुदायिक प्रतिक्रिया, फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने, फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने, परियोजना क्रियाकलापहरूको प्रतिवेदन, बैठकका निर्णयहरू, सहभागिताको अभिलेख, सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने, परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने। गर्ने नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रबन्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिम वा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने
1: बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रबन्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ।

उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन, शिक्षा परियोजना, बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय, बाल बालिका, अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बाल मैत्री शिक्षा, बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली, स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक, सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। सिपहरू अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप, लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामएस अफिस र मोबाइलमा आधारित संचार उपकरणहरू बारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार, संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ, विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना सञ्चालित जिल्लाका उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन, बायोडाटा, नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। मापे दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय, सम्पर्क नम्बर 9864064193, इमेल vishnuupadhyay@samarthifoundation.org, लिकुपिके गाउँपालिका निमा शेर्पा, सम्पर्क नम्बर 9861212228, इमेल nimashyerpa@samarthifoundation.org, नेचा चलेन गाउँपालिका राशि ढुङ्गाना, सम्पर्क नम्बर 9840105845, इमेल rasikdhungana@samarthafoundation.org, केपिलासगढी गाउँपालिका शिव उपाध्याय, नम्बर 9848683358, इमेल bhajal.shiva@gmail.com र ऐसेलुखर्क गाउँपालिका अभिषेक विक्रम शाह, सम्पर्क नम्बर 9766381347, इमेल abhishekshah@samarthafoundation.org।

संस्कार र संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका सदनहार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: आहा, अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्यात थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा हित नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसर पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई पकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस् गरौं, कसैले यसो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौं।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पोल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पोल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालो वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहारा जानकारी गराइन्छ।
5: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
7: गरिन्छ। जानकारीका लागि मकालु वरुण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु वरुण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गन सङ्घसभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
8: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली, लुम्बु नेटवर्क प्राली, एभरेस्ट लिङ्क प्राली। सम्पर्क नम्बर 97 68 77 34।
7: अध्यक्ष पासाङ शेर्पा, चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माकरुङ एक चेरे।

0: एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचितेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा तुल्कु रिन्पोछे तुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9870283769 र 9841130094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
2: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: आया, आया, भनेर पो बसेछ त, बिरामी हो क्या हो?
6: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
5: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
6: हो र के डेन्टल रे?
7: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
5: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाइ दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
8: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोप्राइटर श्रीराम सहनी, सम्पर्क 9821129090 र 9746583487।

0: हो आज मेरो जन्मदिन हो याद तो छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र ल आँखा बन्द गर त
0: त्यसै जसको मन छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोप्राइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
4: हटकेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो
5: धत बहिनी तिमी पनि कस्तो जमानामा छौ
4: बिजुलीको सामान लिन काठमाडौँ किन जानु
5: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
4: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ
5: ल सुन बहिनी सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजु त्यही तयार
4: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000
3: सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सुनु

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। अविरल वर्षा कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरो। बागलुङमा एकजनाको ज्यान गयो। पश्चिम नेपालमा भोलिसम्म मुसलधारे वर्षाको सम्भावना। पछि सोमबारदेखि देशभरको मौसममा सुधार आउने। सुदूरपश्चिमका सात पहाड़ी जिल्लामा गाड़ी चलाउन रोक। कृष्णगिरीमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन। विभिन्न सड़कको अवरोध कायमै। देशभर धेरैजसो निर्वाचन क्षेत्रमा आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै। मौसमले साथ नदिएको क्षेत्रमा मंगलबारसम्म गर्ने। हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार। थप सैनिक कार्यवाही हुन सक्ने चेतावनी। र एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक। नेपाल खबरमा अब पूरा खबर। बंगालको खाड़ीमा उत्पन्न निम्नचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने भोलिसम्म कायमै रहने भएको छ। मौसम विज्ञान विभागका अनुसार विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा भोलि दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। पछिल्लो छ घण्टामा कोशी बागमतीमा हल्का वर्षा मात्र भएको छ। मधेसमा पानी परेको छैन। लगातार तीन दिनदेखिको वर्षा कारण देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरोले ठूलो क्षति पुर्याएको छ भने एकजनाको ज्यान गएको छ। लगातारको वर्षापछि बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर पाँचमा पहिरोले घर पुरिँदा 59 वर्षका मनबहादुर रोकाको ज्यान गएको हो। नारायणी नदीको बाढ़ी पसेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका पाँच जलमग्न भएपछि सशस्त्र प्रहरीले 29 जनाको सकुशल उद्धार गरेको छ। यस्तै पूर्वी नवलपरासीको कावासोतीमा रहेको अमलटाड़ी क्षेत्रमा नारायणीकै बाढ़ी पस्दा दर्जनौ घर डुबान परेका छन्। गण्डक ब्यारेजमा पानीको बहाव 376,800 क्यूसेक पुगेर खतराको तह पुगेपछि ब्यारेजका सबै ढोका खोलिएका छन्। यस्तै सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढ़ी बस्तीमा पस्दा 17 घर परिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिएका छन्। काली गण्डकी नदीमा बहाव बढ़ेपछि गुल्मीको रिडीका सात घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षा कारण भौतिक संरचना पनि क्षति पुगेको छ। गोर्खाको शहीद लखन गाउँपालिकामा रहेको राइनस बजार नजिकै खसेको पहिरोले 25 घरधुरी उच्च जोखिममा परेका छन्। वर्षाको कारण कास्कीको घान्द्रुकमा रहेको प्रहरी चौकीको भवनमा पहिरोले क्षति पुर्याएको छ। सुर्खेतमा रूख र बिजुलीका पोल ढल्दा विद्युत सेवा अवरूद्ध भएको छ। सुब्बाकुना, रामघाट र लम्की बाबिया चौड 33 केवी प्रसारण लाइनमा ठूलो क्षति पुगेकाले तत्काल विद्युत संचालन गर्न नसकिने प्राधिकरणले जनाएको छ। मौसमविद रोजन लामिछानेले पूर्वी र पश्चिम दुवै भेगमा पहिरो र बाढ़ीको जोखिम रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे प्रहरीसँग बाटोको अवस्था बुझ्न आग्रह गर्नुभएको छ। पछि सोमबारदेखि भने देशभर मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र नियमित काम तथा कृषिका योजना बनाउन सुझाव दिइएको छ। लगातारको वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका सातवटै पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाटै फर्काएको छ। यसैबीच अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्त व्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढ़ी र पहिरोका कारण राजधानी काठमाण्डु जोड़ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग सहित देशभरका 10 प्रमुख राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्ग कृष्णभैरवमा भने पहिरो हटाएपछि एकतर्फी गाड़ी सञ्चालनमा आएको छ। बीपी राजमार्ग, कान्ति राजमार्ग, मध्य पहाड़ी, कर्णाली, सिद्धिचरण, तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डमा समेत पहिरोका कारण अवरूद्ध बनेका छन्। सड़क विभागले अवरूद्ध सड़कहरू पहिरो पन्छाउने तथा मरमत गर्ने प्रयास भइरहेको जनाएको छ। प्रशासनले बाढ़ी पहिरोको उच्च जोखिम कायम रहेका भन्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत आज देशभरका धेरैजसो संघीय र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको छ। बितेका केही दिनदेखिको वर्षाका कारण केही पहाड़ी जिल्ला र बाटो अवरूद्ध भएका क्षेत्रमा भने अधिवेशन असोज 13 गतेभित्र अनुकूलतांश सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार आएसँगै बाँकी रहेका क्षेत्रहरूमा सोमबार र मंगलबारसम्ममा अधिवेशन सम्पन्न हुनेछ। आज हुने संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति सहित हरेक निर्वाचन क्षेत्रबाट 33 जनाका दलले संघीय महाधिवेशन प्रतिनिधि र 12 जना महासमिति सदस्य चयन हुनेछन्। यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेश कार्यसमिति र विभिन्न समावेशी आधारमा प्रदेश प्रतिनिधिहरू चयन गर्नेछ। गएको असोज 3 गते ओडा अधिवेशनबाट शुरू भएको कांग्रेसको अधिवेशन श्रृंखला अन्तर्गत ओडा र पालिका अधिवेशन यसअघि नै सम्पन्न भइसकेका छन्। क्षेत्रीय अधिवेशन सकिए लगत्तै यही असोज 16-19 गतेसम्म काठमाडौँको खुल्ला मंचमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: मेरो कपडा प्याकिङ गरिदिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरियन ट्युबिन भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0 56 4 94 3 33 4 93 5 55।

0: ไรเป็นปาลิ
1: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
2: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसहापथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
3: सीधा कुरा प्रश्न विचार यो हो उज्याला रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नेपालले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्नेमा जोड़ दिएको छ संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ जीडीआई सम्बन्धी उच्च स्तरीय बैठकमा बोल्दै परराष्ट्र मन्त्री शिशिर खनालले विकासशील देशहरूको आर्थिक आवश्यकता जलवायु आपतकाल र ऋणको दबावका बीच अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो चीनिया राष्ट्रपति शी जिनपिङले अघि सार्नु भएको जीडीआई अवधारणालाई व्यावहारिक सहकार्यमा रूपमा अन्तरण गर्न चीनले गरेको प्रयासको उहाँले प्रशंसा गर्नुभयो जीडीआईको ग्रुप अफ फ्रेण्डसमा सहभागी भइसकेको नेपालका लागि गरीबी न्यूनीकरण कृषि नवीकरणीय ऊर्जा पूर्वाधार र डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको मन्त्री खनालको भनाई छ संसदीय सुनवाई समितिले विभिन्न 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी वा सूचना पेश गर्न सर्वसाधारणसँग आह्वान गरेको छ आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत रितपूर्वक उजुरी दर्ता गराउन पाउनेछन् विदेशको खबर अमेरिकाले हर्मुज जलमार्ग 7 दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ इरानी विदेश मन्त्री अब्बास अराग्सीले न्यूयोर्कमा मध्यस्थकर्ता मार्फत 7 दिने युद्ध विराम र जलमार्ग खोल्ने नयाँ प्रस्ताव राख्नु भएको थियो तर राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव अस्वीकार गर्नुभएको अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले जनाएको छ पत्रिकाका अनुसार इरानले आफ्ना शर्त पूरा गर्नेमा अमेरिका सशंकित बनेको छ ट्रम्पले इरानमाथि पुनः बमबारी अभियान शुरू हुन सक्ने चेतावनी दिनुभएको छ इरानको प्रस्ताव गएको जूनको समझदारीमा आधारित थियो जस अनुसार तेल निर्यातमा प्रतिबन्ध छूट र हर्मुजमा समुद्री आवागमन सामान्य बनाउने उल्लेख थियो तर अमेरिका भने इरानको आणविक कार्यक्रम समेत समेटिएको थप व्यापक सम्झौताको पक्षमा देखिएको छ राष्ट्रसंघको महासभामा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी शर्त नमानिए इरानलाई ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो इरानले पनि सम्झौताका लागि आफूहरूलाई कुनै हतार नभएको जनाएको छ अब खेल खबर नेपालका शारीरिक सुदर्शन खेलाड़ी सगेन्द्र सिंहले बैंकमा चलिरहेको 58 एसियाली शारीरिक सुदर्शन च्याम्पियनशीपमा स्वर्ण पदक जितेका छन् राष्ट्रिय खेलकुद परिषद राखेपाका अनुसार उनले पुरूष 75 किलो तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन् सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो यसअघि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुदर्शन च्याम्पियनशीपमा उनले 80 केजीतर्फ स्वर्ण पदक जितेका थिए

ले साथ नदिएको क्षेत्रमा मंगलबारसम्म गर्ने, हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार, थप सैन्य कार्यवाही हुन सक्ने र एसियाली सार्वजनिक संगठनमा नेपाल

0: सजोदी को सिर
1: मणि चूर को काक
0: स्वच्छ सुंदर र शांत प्रकृति
1: शांति र आनंद को अनुभूति
0: मेघबाग बाट टाढा
1: शहर बाट नजिकै
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 98
3: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
4: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
4: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोप गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
3: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
1: सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नुभयो
1: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: साथी हेर न क्या खतरा समाचार आइसक्यो भित्री अब चाहिँ के हुने हो
5: खै के आयो त्यस्तो यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाच्थेन यसो त जसले पनि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नुहुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज

0: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
1: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
0: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
1: अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
0: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
1: जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संघसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
0: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली लुम्बु नेटवर्क प्रणाली एभरेस्टलिङ्क प्रणाली सम्पर्क नम्बर 97-68-63-77-34 अध्यक्ष पासाङ शेर्पा
1: चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकरु एक

एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरू पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नो पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283669 र 9841100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्छ।

0: कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akc@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9545-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobfire.shramsanshar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रांड का गुणस्तरीय बिजुली का संपूर्ण सामान सर्विस केबल मल्टीप्लग पावर सकेट लिस्टी अर्थिंग को तार अर्थिंग रड अर्थिंग केमिकल उपलब्ध छ। साथ ही एलसीडी एलईडी टीवी साउंड सिस्टम कंप्यूटर लैपटप हाउस वायरिंग का सामान चार्ज वाला टॉर्च लाइट तथा इलेक्ट्रोनिक सामान होलसेल मूल्य में पाइन चट्टान में पड़े जले का संपूर्ण इलेक्ट्रोनिक सामान मरम्मत कर
0: साथ ही डी फ्रिज फ्रिज एसी पाने का साथ ही मरम्मत करने
1: प्रोपाइटर अजय पंचियार संपर्क नंबर 9809909094 र 9863868418।
2: वर्षा इलेक्ट्रोनिक्स एंड सर्विस सेंटर सोलु दुतकुंडा नगर पालिका 5 कलेरी सोलुकुम्बु
0: राष्ट्रीय वाणिज्य बैंक देखि 30 मीटर भित्र।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
0: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोपाइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुतकुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: ए बाबू मै न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि टिकी हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी अरू सँगै जाउँ।
1: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाठो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सेनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843879852, 9824747718, 9843449096 र 9861314472। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
7: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
8: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
7: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
8: हो र के डेन्टल रे?
9: एभरेस्ट
1: डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
7: हाम्रा सेवाहरू
1: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129090 र 9746583487।
10: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
11: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र? ल आँखा बन्द गर त।
10: त्यसै जिस्किन हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
11: ल अब आँखा खोला त।
10: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालगाडी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742840456 र 9867300620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।
12: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
9: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
12: हाम्रा सेवाहरू
9: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधा

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यो रेबिका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको स्वागतमा मुख्य खबरका शीर्षकहरू।
0: अविरल वर्षाले सोलु खुम्बुमा 13 घर, 1 विद्यालय र सड़क क्षतिग्रस्त। सालमे पहिरो को संयुक्त अनुगमन, यातायात संचालनमा यात्रुलाई सहज। खुम्बु क्षेत्रमा हिमपात, 7 विदेशी पर्यटकको उद्धार।
1: सुलुङ दुकोशी गाउँपालिका शहरका वडा सदस्य फुटिमान राईको निधन। कांग्रेस कोटाङको क्षेत्रीय अधिवेशन असोज 15 गते हुने। 3 दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली पश्चिमा नेपालमा केन्द्रित।
0: प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फिर्ता, 13 देशका लागि प्रस्तावित राजकोट विरूद्ध उजुरी दिन संसदीय सुनवाई समितिको आह्वान। नेपाली कंग्रेसको देउबा समूहको वडा अधिवेशनको तयारी तीव्र।
1: नासाको ग्रुप 14 अभियानमा सहभागी हुने 4 सदस्यीय टोली घोषणा। हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार।
0: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने।
2: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भने हामी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98439862, 98247718, 98443049696 र 98613314. आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
5: स्थानीय खबर।
0: अविरल वर्षाले सोलु खुम्बुमा 13 घर, 1 विद्यालय र सड़क क्षतिग्रस्त बनेको छ। पछिल्ला 3 दिनमा परेको अविरल वर्षाका कारण सोलु खुम्बु जिल्लाका विभिन्न भागमा पहिरोले ठूलो

0: सूर्य आएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएको पछिल्लो विवरण अनुसार पहिरोका कारण विद्यालय, सवारी क्यारेज र सामुदायिक भवनमा क्षति पुग्नुका साथै धेरै जसो यातायात मार्गहरू पनि अवरूद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायक परीक्षक नवीन राजा बुढा थोकीका अनुसार वर्षापछि आएको पहिरोले सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 8 आङसाङ स्थित महेन्द्र ज्योति आधारभूत विद्यालयमा ठूलो भौतिक क्षति पुर्याएको छ। विद्यालय माथिबाट खसेको पहिरोले भवनका दुईवटा कोठा पूर्ण रूपमा पुरिएको छ भने कोठाभित्र रहेका 14 कम्प्यूटर, दराज, टेबल र अन्य शैक्षिक सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका छन्। यसै गरी दलित जागरण सेवा समाजको एउटा भवन पनि पहिरोका कारण पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। पहिरोका कारण जिल्लाका धेरै घरधुरीहरू उच्च जोखिममा परेका छन्। हालसम्मको विवरण अनुसार 12 घर र 1 क्यारेज गरी कुल 13 संरचनाको उच्च जोखिममा परेका छन्। सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 2 जुन बेसी चुङ्गा छिरिङ लामाको घरमाथिबाट पहिरो खसेकाले जोखिम बढ़ेको छ, तर हाललाई स्थानान्तरण भने गर्नु परेको छैन। यस्तै महाकुलुङ गाउँपालिका वडा नम्बर 1 बुङ बजारदेखि साब्दी जाने कच्ची सड़कमाथिबाट खसेको पहिरोले स्थानीय बलजित राईको घर जोखिममा पारेपछि उहाँको परिवारका 3 एक महिला र 2 पुरूष गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। जिल्लाभरि पहिरोको जोखिममा परेका कुल 39 मध्येलाई सुरक्षित स्थानमा सारिएको छ। वर्षा र पहिरोले जिल्लाका मुख्य तथा सहायक ग्रामीण सड़क खण्डहरूमा यातायात सेवा प्रभावित बनाएको छ। सोलो दुतकुण्ड नगरपालिका वडा नम्बर 3 फलाम खाने नजिक र सल्लेरी आउने बाटोका विभिन्न 3-4 ठाउँमा पहिरो गई बाटो अवरूद्ध भएको र प्रहरी र स्थानीयको पहलमा बाटो खुलाइसकिएको जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले जनाएको छ। यसै गरी खुम्बु पासुङ लामो गाउँपालिका वडा नम्बर 1 पैया स्थित निम दोर्जे सड़क खण्डको 20 माथिबाट पहिरो र ठूला ढुङ्गाहरू खस्ता खरी खोलाबाट सुर्खेतर्फ जाने सड़क पूर्ण रूपमा अवरूद्ध बनेको छ। उक्त अवरूद्ध सड़क सञ्चालनमा ल्याउन गाउँपालिका तथा वडा कार्यालयसँग आवश्यक समन्वय गरी कार्य अगाडि बढ़ाइएको छ। यता महाकुलुङको छेकमा अवरूद्ध बनेको भित्री कच्ची सड़क भने पालिकाको जेसीबी प्रयोग गरेर खुलाइसकिएको छ। मौसम प्रतिकूल रहेकाले थप क्षति हुन नदिन र जोखिममा परेकाहरूलाई उद्धार गर्न जिल्लाका विभिन्न प्रहरी चौकी र इलाका प्रहरी कार्यालयहरू उच्च सतर्कताका साथ परिचालन गरिएका छन्।
1: सोलुखुम्बुमा निरन्तरको वर्षाका कारण अवरूद्ध भएको सालमेश्वरका आजदेखि सञ्चालनमा आएको छ। सोलुखुला पुल नजिकी नदी कटानका कारण सड़क क्षेत्रमा पहिरो खसेपछि अवरूद्ध भएको सड़क मरमत तथा पहिरो पन्छाउने काम सम्पन्न भएसँगै यातायात सञ्चालनमा आएको हो। सड़क अवरूद्ध भएपछि जिल्ला प्रशासन कार्यालय, प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्की र सड़क डिभिजन कार्यालय हर्कपुर होल्टिङ्गाको टोलीले सालमे पहिरो तथा आसपासको सड़क क्षेत्रको संयुक्त अनुगमन गरेको थियो। पहिरोको कारण मुकाम जोत्ने मुख्य सड़क प्रभावित भएपछि यात्रु तथा स्थानीय वासी आवत जावतमा समस्या भएको थियो। सड़क अवरूद्ध रहेकी अवस्थामा थुम्बुकुसी गाउँपालिकाको पञ्चन हुँदै तिङला जोत्ने वैकल्पिक मार्ग समेत सञ्चालनमा ल्याएको छ। प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले सड़क सञ्चालनमा आएपछि यात्रु तथा स्थानीय वासीलाई आवत जावतमा सहज हुने बताउनु भएको छ। साथै पहिरो प्रभावित क्षेत्रमा दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन गरी आवश्यक पूर्वाधार निर्माणको पहल गरिने उहाँले बताउनु भएको छ।
2: सक्यो भने फ्लाइओभर बनाएर यो पहिरोलाई अवोइड गर्ने, भएन भने वैकल्पिक बाटो भन्दा पनि वैकल्पिक बाटो चाहिँ यस्तो परेको बेला चाहिँ नि अर्को एउटा सोची पनि राखेको छु, होइन? अब त्यो त यहीँको जनप्रतिनिधिहरूसँग, तिङ्लावासीहरूसँग, सालमेवासीहरूसँग सबैसँग सल्लाह गरेरै गर्नुपर्ने भएकोले वैकल्पिक बाटो एउटा यस्तो परेको बेला चाहिँ एउटा त्यतातिर पनि सोचिरहेको छु र सबभन्दा राम्रो त यही बाटोलाई नै पर्मानेन्ट सल्युसनतिर लग्ने पानी मेरो माउन्टेन एफएसएममा जानेको लाइफ लाइन पनि सडक हो, त्यस कारण यसलाई कसरी व्यवस्थित गर्ने भनेर यसलाई चाहिँ एकदम गम्भीरताका साथ हामीले सोचि पनि रहेको छौँ र माथि मन्त्रालयमा प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु। उहाँहरू चाहिँ पोजिटिभ हुनुहुन्छ, सायद अब यो चाहिँ सायद चाँडै यसको जतिसक्दो चाँडो यसको निराकरण गर्ने प्लानिङमा छौँ। त्यो त यो बारेमा त ध्यान आकर्षण गराइरहेको छु र मैले त पूर्वाधार मन्त्रालय सदनमा र मैले लेखेर पनि दिएको छु, प्रधानमन्त्रीलाई भेट्दा पनि भनेको छु, यहाँ त एउटा अब कतिको सम्भव हुन्छ हुँदैन म त एउटा चाहिँ यति बाटोलाई चाहिँ फ्लाइओभर बनाएर यहाँबाट चाहिँ पर्मानेन्ट सोल्युसन निकाल्नेतिर पनि मैले सोचिरहेको छु सायद त्यो हुन सक्यो भने त एकदम राम्रो हुन्छ त्यतातिर मैले कोसिस गरिरहेको छु भएन भने पनि यसको पर्मानेन्ट सोल्युसनतिर कसरी हुन्छ विज्ञहरूले ल्याएर गराउने प्लान
1: सदर डिभिजन कार्यालय हर्कपुरका प्रमुख सबिन जोशीले हुल लोडर एक्सकाभेटर र रक ब्रेकर प्रयोग गरी पहिरो प्रभावित क्षेत्रमा सड़क खुलाउने काम गरेको बताउनु भएको छ माथिबाट पहिरो खस्नुका साथै तलतर्फ नदी कटान भइरहेकाले सड़कको ठूलो भाग जोखिममा परेको छ सड़क डिभिजन कार्यालय हर्कपुरका प्रमुख सबिन जोशीले पहिरोको प्रकृति जटिल रहेकाले तत्काल सड़क संचालनमा ल्याउन आवश्यक काम गरेको बताउनु भएको छ अहिले सड़क संचालनमा आए पनि प्रभावित क्षेत्रमा दीर्घकालीन व्यवस्थापनको आवश्यकता रहेको जनाएको छ
0: सोलु खुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आगमन प्रभावित भएको छ निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात शुरू भएको हो प्रमुख जिल्ला अधिकारी कमल सिंह थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटर भन्दा बढ़ी हिउँ जमिसकेको छ हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा गएका पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ़न रोक लगाइएको छ माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको छ कतिपय स्थानमा आधा मिटर भन्दा बढ़ी हिउँ जमेको जानकारी आएको छ पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह स्थानीयवासी र प्रहरीसँग समन्वय गरी उनीहरूलाई सुरक्षित स्थानमा राखेको प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरले बताउनु भएको छ भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इन्जा आइल्याण्ड पिक क्षेत्रमा रोकिएको सातजना विदेशी पर्यटकको उद्धार गरिएको छ प्रमुख जिल्ला अधिकारी थापा मगरका अनुसार चिनिया मूलका ती पर्यटक युरोपेली नागरिक भएको जानकारी आएको छ हिमपातका कारण माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको जनाइएको छ इन्जा छेउ अर्थात आइल्याण्ड पिक सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र पर्ने खुम्बु क्षेत्रको महत्वपूर्ण पर्वतारोहण गन्तव्य हो नेपाल पर्यटन बोर्डका अनुसार डिम्बोचेबाट इन्जा खोला हुँदै चुकुङतर्फ जाने परमार सगरमाथा आधार शिविर क्षेत्रको प्रमुख पदयात्रा मार्गसँग जोड़िन्छ आइल्याण्ड पिकलाई स्थानीय नाम इन्जा छेले चिनिन्छ यो क्षेत्र समुद्री सतहबाट करिब 6,165 मिटर उचाइमा रहेको र खुम्बु हिमाल क्षेत्रमा पर्ने पर्वतारोहण गन्तव्य हो नेपाल सरकारको पर्यटन तथ्याङ्कका रूपमा अभिलेख गरिएको छ
1: झुलुङ दुपकुसी गाउँपालिका वार्ड नम्बर 4 का निर्वाचन

0: La Saha Ukhol Dhungako Samukta Ayojana Ma Shukrabara Shanibar Dui Din Chalde Kriya Gariyeko Jilla Samudayik Aankha Kendra Ki Pramukthika Rai Le Jankari Dinu Bhayo Ahaka Anusar 34 Janako Phyako Pravidhi Ra 9 Janako SICS Pravidhi Bata Moti Binduko Chalde Kriya Gariyeko Cha Yestai Aankhama Masu Palayeka 3 Janako Samet Chalde Kriya Gariyeko Kendra Le Janako Cha Phyako Pravidhi Bata Sahulyat Shulkama Tatha SICS Pravidhi Bata Nishulka Chalde Kriya Gariyeko Cha Tilbanga Aankha Pratishthanka Visheshajna Chikitsakko Toliley Jillamai Chalde Kriya Gariyeko Kendra Le Janako Cha
1: नेपाली कांग्रेस खोटाङको प्रदेश सभा प्रतिनिधि सभा क्षेत्र अधिवेशन असोज 15 गते हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज 10 गतेका लागि निर्धारण गरेको प्रदेश तथा प्रतिनिधि सभा क्षेत्र अधिवेशन देशभर परिरहेको भारी वर्षाका कारण स्थगित गरेको थियो। जल तथा मौसम विज्ञान विभागबाट भारी वर्षा तथा हावाहुरी आउन सक्ने सूचना प्राप्त भएपछि पूर्व निर्धारित मितिको अधिवेशन स्थगित गरी नयाँ मिति तोकेको कांग्रेस खोटाङका सचिव समीर राईले जानकारी दिनुभएको छ। क्षेत्रीय अधिवेशनका लागि जिल्लाका स्थानीय तह तथा वडा स्तरका अधिवेशनहरू सम्पन्न गर्ने क्रम जारी रहेको छ। 10 स्थानीय तह रहेको खोटाङमा 9 स्थानीय तहमा सर्वसम्मति नेतृत्व चयन भइसकेको छ। द्वितीय रूपाकोट मजुवागिरी नगरपालिकामा पनि स्थानीय तहको नेतृत्व चयन हुन बाँकी रहेको छ। यस्तै जिल्लाका 79 वडा मध्ये 78 वडामा अधिवेशन सम्पन्न भइसकेको छ। द्वितीय रूपाकोट मजुवागिरी नगरपालिका 13 मुन्थलामा भने वडा अधिवेशन हुन बाँकी रहेको कांग्रेस खोटाङले जनाएको छ। स्थानीय तह र वडा अधिवेशनको बाँकी प्रक्रिया पूरा गर्दै असोज 15 गते प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने कांग्रेसको तयारी रहेको छ। क्षेत्रीय अधिवेशनपछि 15 महाधिवेशन अन्तर्गत जिल्लामा हुने थप अधिवेशन तथा निर्वाचनका प्रक्रिया अघि बढाइने जनाएको छ।
0: तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली अहिले देशको मध्य र पश्चिमी क्षेत्रमा केन्द्रित भएको छ। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार अहिले काठमाडौँ उपत्यकाका आसपासका केही जिल्ला सहित त्यसभन्दा पश्चिमतर्फ पानी परिरहेको छ। आज राति गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा मुसलधारेदेखि आर्यभट्टेसम्मको वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले देशको पूर्वी क्षेत्रमा उच्च जोखिम घटेको र पश्चिम क्षेत्रमा भोलिसम्म जोखिम रहने जनाएको छ। पर्सीदेखि देशभरको मौसम खुल्नेछ तर मनसून सक्रिय भएकोले जुनसुकै ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुन सक्ने भएको र जमीन भिजेको अवस्था रहेकाले केही दिने सावधानी अपनाउन मौसमविदको सुझाव छ। यसै बीच आज वर्षासँगै ठूलो हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले दिउँसो सूचना निकालेर हावाहुरी चल्न थालेको जनाएको हो। मती गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो हावा चलिरहेको छ। भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापे क्षेत्रका कारण आज राति पनि चारै प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा गढी केरुङ नाका पुनसञ्चालन तथा बाढ़ीबाट क्षतिग्रस्त रसुवाका पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न नेपालका लागि चिनिया रासुतुवा वाङ मङमिङसँग आग्रह गर्नुभएको छ। सिंहदरबारमा बिहिबार भएको शिष्टाचार भेटमा मन्त्री लम्सालले बाढ़ीबाट क्षतिग्रस्त सड़क तथा अन्य पूर्वाधार पुनर्निर्माण रसुवा गढी केरुङ नाका सञ्चालनसँगै कोराला र तातो पानी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ। मन्त्री लम्सालले करिब 6 लाख नेपालीको सहज आवत जावत र राज्यसंघको सम्पर्क सुनिश्चित गर्न नाका तथा सड़क पूर्वाधार तत्काल सञ्चालनमा ल्याउनु पर्ने बताउनु भएको छ। भोटे कोशीमा आएको बाढ़ीका कारण रसुवा गढ़ी नाका बन्द भएकाले पुरानै स्थानबाट अस्थायी सड़क तथा यातायात व्यवस्था मिलाउन सरकारले काम गरिरहेको उहाँले जानकारी दिनुभएको छ। सेब्रो बेसीदेखि रसुवा गढ़ीसम्मको सड़क तत्काल सञ्चालनमा ल्याउन चीन सरकारको सहयोगका आवश्यकता रहेको भन्दै मन्त्री लम्सालले वासुक वाङसँग सहयोगका लागि आग्रह गर्नुभएको छ। यस्तै काठमाडौँ रसुवा गढ़ी केरुङ सड़क दीर्घकालीन विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने काम अघि बढ़ाएको उहाँले जानकारी दिनुभएको छ। आवश्यक स्थानमा नयाँ सड़कको ट्रयाक खोल्ने काम समेत अघि बढ़ाएको भन्दै त्यसमा चीन सरकारको सहयोग र समन्वयको अपेक्षा गरिएको छ।

0: मंत्री बारेन्द्र शाह समेत राष्ट्र संघको एकासी महासभामा सहभागी भई आज स्वदेश फर्कनु भएको छ। वहाँलाई पीरहुवा अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डाक्टर सोनी मुआगले, गृहमन्त्री सुदन गुरूङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले स्वागत गर्नु भएको थियो। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै महासभाको उच्च स्तरीय सप्ताहमा सहभागी हुन यही असोज 6 गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो। वहाँ नेतृत्वको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार कुमार बेन्जनका र परराष्ट्र सचिव अमृत बहादुर राई लगायत हुनुहुन्थ्यो। यसैबीच प्रधानमन्त्री शाह भन्दा अघि नै न्यूयोर्क प्रस्थान गर्नुभएका परराष्ट्र मन्त्री खनाल भने राष्ट्र संघीय महासभा अन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी भइरहनु भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले हिजो महासभालाई सम्बोधन गर्नुभएको थियो। सो अवसरमा प्रधानमन्त्री शाहले जलवायु न्याय संयुक्त राष्ट्र संघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै हाम्रा देशका मानिसलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइदिनुको साथै आफ्नो भविष्य बनाउने अवसर दिनुपर्नेमा जोड़ दिनुभएको थियो।
1: संसदीय सुनवाई समितिले विभिन्न 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रितपूर्वक उजुरी दर्ता गराउन सक्नेछन्। सरकारले भारतका लागि डाक्टर निशन नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि किरण जंग थापा, बेलायतका लागि गौरव शमशेर, जंग बहादुर राणा र जर्मनीका लागि सरोज जोशीलाई सिफारिश गरेको छ। त्यसै गरी इजरायल र स्पेन, जापान, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउथ अरेबियाका लागि समेत राजदूत सिफारिश भएका छन्। प्राप्त उजुरीमाथि छानबिन र संसदीय सुनवाई पूरा भएपछि मात्र नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।
0: नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आसन्न 15 महाधिवेशन अन्तर्गत एउटा अधिवेशनको तयारीले गति लिएको छ। यसै क्रममा पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले एउटा तहको अधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई बुझाएको छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण राज पौडेलले शनिबार एक कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सूची हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरित सूची अनुसार नेपाली कंग्रेसको 15 महाधिवेशनका लागि देशभर कुल 8,89,236 क्रियाशील सदस्य कायम भएका छन्। यसमध्ये 5,61,269 सदस्यको सदस्यता नवीकरण गरिएको छ भने 2,90,467 नयाँ क्रियाशील सदस्य थपिएको छ। प्राप्त जानकारी अनुसार पार्टीको 14 महाधिवेशन तयारी समितिका संयोजक डाक्टर कोइरालाको निर्देशनमा यही असोज 15 गतेबाट देशभरका ओडाहरूमा अधिवेशन प्रक्रिया शुरू गर्ने कार्यतालिका छ। सोही अनुरूप ओडा तहको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएको निर्वाचन समितिलाई क्रियाशील सदस्यताको सूची उपलब्ध गराइएको छ।
1: अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तरिक्ष केन्द्रका लागि स्पेस एक्सको 314 अभियानमा सहभागी हुने 4 सदस्य टोलीको घोषणा गरेको छ। नासाको अनुसार अमेरिका, जापान र रूसका अन्तरिक्ष यात्री सहभागी हुने अभियान सन् 2027 वसन्त यामपछि मात्रै प्रक्षेपण हुनेछ। यो अभियान लामो अवधिको वैज्ञानिक अनुसन्धानमा केन्द्रित हुने चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ। अमेरिकी अन्तरिक्ष यात्री कायला बारुली एयनको कमाण्डर तथा क्रिस बर्सले चालकको जिम्मेवारी सम्हाल्नु हुनेछ। जापानको अन्तरिक्ष अनुसन्धान संस्था जास काका अन्तरिक्ष यात्री माकुटो सुवा र रूसी अन्तरिक्ष संस्था रोस्को स्मोसका अन्तरिक्ष यात्री अर्युतुन किभेरियानको अभियानका अनुसन्धान विशेषज्ञका रूपमा जिम्मेवारी सम्हाल्ने नासाले जनाएको छ।
0: अमेरिकाले हर्मुज जलमार्ग 7 दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ। इरानी विदेश मन्त्री अब्बास ओराघचीले न्यूयोर्कमा मध्यस्थकर्ता मार्फत 7 दिने युद्ध विराम र जलमार्ग खोल्ने नयाँ प्रस्ताव राख्नु भएको थियो। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव अस्वीकार गर्नुभएको अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले जनाएको छ। पत्रिका भएका अनुसार इरानले आफ्ना शर्त पूरा गर्नेमा अमेरिकाको संकेत बनेको छ। ट्रम्पले इरानमाथि पूर्ण बमबारी अभियान शुरू हुन सक्ने चेतावनी समेत दिनुभएको छ। इरानको प्रस्ताव गएको जुनको समझदारीमा आधारित थियो, जस अनुसार तेल निर्यातमा प्रतिबन्ध छूट र हर्मुजमा समुद्री आवागमन सामान्य बनाउने उल्लेख थियो।
1: जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा आज घरेलू टोलीसँग खेले नतिजा देखिने भएसँगै समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। नेपाल र जापानले सम्मान एक एक अंक बाँडेका छन्। योसँगै नेपाल तीन अंकका साथ समूह एकको विजेताका रूपमा अन्तिम आठमा पुगेको हो। अब नेपाली मंगलबार बिहान पौने छ बजे श्रीलंकासँग खेल्नेछ। हिजो नेपालसँग पाँच विकेटले पराजित भए पनि अफगानिस्तान उपविजेता हुँदै क्वार्टर फाइनलमा पुगेको हो। उसले भारतसँग खेल्नेछ। जापानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले चार विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए। आसिफ शेखले 21 रन जोड़ेको हो। वर्षाका कारण खेल 15 ओभरमा झारेको थियो, तर नेपालले ब्याटिङ गरिसकेपछि फेरि पानी पर्यो र थप खेल हुन सकेन। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता रहेको छ। नेपाल अहिलेसम्म क्वार्टर फाइनल अगाडि बढ्न सकेको छैन।
0: खेल खबर सँगै सुरु समाचार सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: अविरल वर्षाले सोलकुमामा 13 घर, एक विद्यालय र सड़क क्षतिग्रस्त। सालमै पहिरोको संयुक्त अनुगमन यातायात सञ्चालनमा यात्रुलाई सहज। खुम्बु क्षेत्रमा हिमपात र सात विदेशी पर्यटकको उद्धार।
0: थुलुङ्गुदको गाउँपालिका चारोका वडा सदस्य फूर्तिमान राईको निधन। कंग्रेस खोटाङको क्षेत्रीय महाधिवेशन असोज 15 गते हुने। तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली पश्चिम नेपालमा केन्द्रित।
1: प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फिर्ता। 13 दिनका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय सुनवाई समितिको आह्वान। नेपाली कांग्रेसको देउबासम्मको वडा अधिवेशनको तयारी तीव्र।
0: नासाको क्रू 14 अभियानमा सहभागी हुने चार सदस्य टोली घोषणा। हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार।
1: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने।
0: अवस्थ साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा एफएम सुन्दै रहनुहोला। नमस्कार।
2: क्या खतरा समाचार आइसक्यो?
3: बाफ्री
2: अब चाहिँ के हुने हो?
4: खोइ खै के आयो त्यसको? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त।
5: मिथ्या र भ्रामक सूचना हुन सक्छ,
4: यसो नआथ्यो न, यसो त जल्ले पनि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: यदि तपाईँको
3: को दशा में जन्मजात पैतारा घुमे क्लबफुट समस्या छपचार का अपांग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काफ्रे बनीपा नगरपालिक एघार प्रादेशिक कार्यालय इटहरी उपमहानगर पालिक वडा नंबर 16 सुनसरी में तुरंत संपर्क बढ़ा सकने तस्ता समस्या भे में व्हाट्सएप फोटो पठाएर सलाह सुझाव लिख सकूने वाले साथ ही विपन्न गरीब परिवार का उपचार में विशेष छूट कर
8: जानकारी का लगी संपर्क नंबर 9852055768
3: अंक 9852055768

0: सीआईएन को साझा खबर लीन प्रकाश तोन को नमस्कार साझा खबर देशभरी का सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र यूट्यूब सीआईएन चैनल सुन सकता आज राति गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने पश्चिम नेपालमा बाढी र पहिरोको जोखिम
1: पहाड़ी क्षेत्र में क्रा कर पहरो को जोखिम छ पहाड़ी कमजोर हिराले जमीन में जी बस्ती आम सर्वसाधारण आज को रात्र उच्च सतर्कता का साथ बोझ पर्ने
0: विदेश में रहकर नेपाली को मताधिकार बारे सरोकारवाला संघ को संवाद में निर्वाचन आयोग प्रधानमंत्री बालन स्वदेश फिर्ता अमेरिका भ्रमण उपलब्धिमूलक रहकर सरकार को दावी
2: भोटे कोशी विपद ठूलो क्षति बेहोरे उल्लेख करते प्रधानमंत्री हिमताल फुटने जोखिम अज उच्च रहता
0: कांग्रेस संस्थापन र इतर पक्ष समानान्तर महाधिवेशनको तयारीमा 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय समितिको आह्वान 3 महिनामा मध्य प्रदेशबाट 27 करोड़ भन्दा बढ़ीको अवैध सामान बरामद र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा सेमी फाइनलका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भूटानी क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने
3: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: नेपालले पछिल्ला दशकमा महत्वपूर्ण राजनीतिक परिवर्तनहरू हासिल गरेको छ गणतन्त्र संघीयता

0: सक्दा व्यवस्था परिवर्तनले मात्रै अवस्था परिवर्तन हुँदैन भन्ने नयाँ रूपमा मान्न थालेको छ। यस विषयमा सरकार र निकायले समयमा नै ध्यान दिन आवश्यक छ।
1: आज राति गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस र बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी किनार र डुबान भइरहने क्षेत्रका नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा अति ठूलो पानी पर्ने सम्भावना छ। मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही साथै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। सीआईएमसँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारी,
2: आज रातिको लागि पनि मधेस बागमती गण्डकी लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई भूभागमा चाहिँ अलिक ठूलो हावाहुरी चल्न सक्ने सम्भावना छ र भोलि दिउँसो भइसक्दाखेरि चाहिँ यो जुन गण्डकी लुम्बिनी प्रदेशतिर पनि धेरै हदसम्म वर्षाको गतिविधि कम भइसक्छ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वर्षाको गतिविधि चाहिँ अलिक बढी हुन सक्ने देखिन्छ र हावाहुरीको कुरा गर्नुपर्दाखेरि पनि भोलि दिउँसोको लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मात्रै हावाहुरीको सम्भावना छ। भोलि दिउँसो चाहिँ कतै पनि यस्तो धेरै भारी अति भारी वर्षाको सम्भावना छैन। सुदूरपश्चिम प्रदेशमा मात्रै थोरै ठाउँमा अनि यो गण्डकी लुम्बिनी कर्णालीमा हिमाली पहाडी भूभागमा एक दुई ठाउँमा चाहिँ भारीसम्म
1: सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका सातवटै पहाड़ी जिल्लामा आज बिहान सात बजेदेखि भोलि बिहान सात बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाट फर्काएको छ। यसै बीच अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिमका बारेमा सीआईएमसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली,
3: देशको मध्य क्षेत्रमा देखि पश्चिम क्षेत्रसम्म सुदूरपश्चिम क्षेत्रसम्म वर्षा भइराखेको छ। कतै हल्का वर्षा छ, कतै मध्यम छ, कतै भारी वर्षा पनि भइरहेको अवस्था छ। यो क्रम मुख्यतः पश्चिम क्षेत्रमा भोलिसम्म जारी रहने देखिन्छ। अहिले यतिखेर काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ, अनि जोखिम नगरी वर्षा भइसकेको अवस्था चाहिँ होइन, तर रातिसम्म केही वर्षा भइराख्ने कारणले नदीको छेउछाउले कोरिडोरको क्षेत्रमा अलिकति सतर्कता जरुरी छ। उच्च जोखिम हुने छैन। नारायणी नदी जलाधारमा अहिले यतिखेर पानी परिरहेको छ र हिजोदेखि नै परिरहेको हो र नारायणी नदीमा आज बिहानैदेखि सतर्कताभन्दा माथि सिमाडी र अहिले खतराको टाउको नजिक पनि छ र सुस्ता क्षेत्रमा डुबान भएको त्यहाँ डाक भइसकेको भन्ने जानकारी पनि छ। अब त्यहाँको जोखिम चाहिँ भोलि बेलुकासम्म नै रहने देखिन्छ। सिलाउ, पाणगंगा, दबई, पश्चिम राप्ती लगायत सबै नदीहरूमा पहाड चाहिँ सतर्कता नजिक छ, सतर्क रहनुपर्दछ। आजको भोलि कर्णालीमा पनि भोलि र पर्सीलाई सतर्कता रहनुपर्ने आवश्यकता छ। कर्णालीमा बहाव बढ़िरहेको छ, सतर्कताको त नजिक पुग्ने सम्भावना छ। आज राति महाकालीमा चाहिँ त्यति ठूलो बाढ़ी छैन, तर पनि छेउछाउ सतर्कताको खाँचो छ। पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ। पहाड़ी कमजोर भिरालो जमिनमा त्यति पनि बस्तीहरू छन्। आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताको साथ बस्नुपर्नेछ। कहीँ कतै पहिरोको जोखिम देखिएमा ढाँगा फाटेमा रुखहरू कम्तीमा
1: बाढ़ी र पहिरोका कारण राष्ट्रिय राजमार्ग तथा सड़कहरूको पछिल्लो अवस्था विवरण अनुसार सातवटा राजमार्ग र अन्य सड़क अवरूद्ध छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाड़ी राजमार्ग, काली गण्डकी करिडोर, बागलुङ बेनी सड़क, तमोर करिडोर, मूलघाट फिदिङ राप्ती राजमार्ग, कर्णाली राजमार्ग, भालुवाङ चकचके लिवाङ सड़क अवरूद्ध रहेको प्रहरीले जनाएको छ। यसैबीच नवलपरासी सुस्ता गाउँपालिका पाँच सुस्ता स्थित नारायणी नदीमा आएको बाढ़ी स्थानीय थारू टोलमा प्रवेश गरेको छ। नेपाली सेना सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा डुबानमा परेका 25 जना स्थानीयवासी र केही चौपाईहरूको उद्धार गरी सोही ठाउँमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छनृ। संयुक्त राष्ट्र संघको एकासी महासभामा सहभागी भएर प्रधानमन्त्री बालिन शाह आज स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर सोरिम वाग्ले, गृहमन्त्री सुधन गुरूङ र संस्कृति नागरिक तथा उड्डयन मन्त्री खड्गराज पौडेल विमानस्थल जानुभएको थियो। महासभामा सहभागी हुन गएको मंगलबार साँझ अमेरिकाको न्यूयोर्क जानुभएका प्रधानमन्त्री शाह भ्रमण सकेर आज फर्किनु भएको हो। प्रधानमन्त्री शाहको भ्रमणबारे जानकारी गराउन विमानस्थलमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो। परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा नेपालको सक्रिय र सफल सहभागिता रहेको बताउनुभयो।
4: जलवायु मुद्दामा संयुक्त राष्ट्र संघ नेपालसँग एकबद्ध रहेको जनाउनु भएको थियो। प्रधानमन्त्री शाहले नेपाल प्रतिको सद्भावका लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै वहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो। भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो। सम्मान्य प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीसँग समेत भेटवार्ता गर्नुभएको थियो। भ्रमणका विषयमा परराष्ट्र मन्त्रालय तथा न्यूयोर्क स्थित नेपाली स्थायी नियोगले जारी गरेका प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त गर्नुभएकै छ।
1: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूसँग 15 महाधिवेशन निर्वाचन निर्देशिकामा तोकिएको शुल्क भन्दा बढ़ी रकम नलिन निर्देशन दिएको छ। जिल्ला निर्वाचन समितिले निर्देशिका विपरीत उम्मेद्वारी मनोनय शुल्क लिएको गुनासो आएको भन्दै समितिले तोकिएको शुल्क बाहेक अतिरिक्त कुनै पनि रकम नलिन निर्देशन दिएको हो। सीआईएमसँग कुरा गर्दै कार्यवाहक मुख्य सचिव कृष्ण दुलाल,
5: आज केन्द्रीय निर्वाचन समितिले तोकिएको समय तालिका अनुसार आज प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन एउटा तालिका थियो। बाढ़ी पहिरोको कारणबाट ठूलो पानी आउँछ, बाढ़ी आउँछ भनेर मौसमको कारणले गर्दा हामीले हिजो नै एउटा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्णय गरेर सम्बन्धित जिल्लाका जिल्ला सभापति, प्रतिनिधि सभाका सभापति, क्षेत्र सभापति, नेता गणहरूसँग सल्लाह र समन्वय गरी प्रकोपको आधारमा निर्वाचन हुन सक्ने नसक्ने सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले निर्णय गरी सिफारिश गरी केन्द्रमा पठाउने र केन्द्रमा निर्णय गर्ने भन्ने किसिमको निर्वाचन समितिले निर्णय गरेको छ।
1: पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मध्य प्रदेशबाट झण्डै 27,85,00,000 बराबरको अवैध किराना सामान, लत्ता कपड़ा, सुर्ती जन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटर पार्ट्स तथा कस्मेटिक लगायतका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले उक्त सामान ओसार पसारमा संलग्न 10,22,00,000 भन्दा बढ़ी मूल्यको सवारी साधन समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले सीआईएमसँग बताउनुभयो।

0: गरिएको छ।
1: सोही अवधिमा 30 लाख भन्दा बढ़ी रूपियाँ बराबरको 1,101 क्यूफिट काठ बरामद गर्नुका साथै 102 ग्राम चाँदी समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। संसदीय सुनवाई समितिले विभिन्नतिर देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागिमा स्पष्ट आधार प्रमाण सहित उजुरी दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रितपूर्वक उजुरी दर्ता गराउन सक्नेछन्। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर, जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई सिफारिश गरेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगेको छ। वर्षाका कारण जापान विरूद्धको आजको खेल रद्द भएपछि नेपाल 3 अंकसहित नेपाल समूह एकको विजेताका रूपमा अन्तिम 8मा पुगेको हो। नेपालले मंगलबार श्रीलंकासँग सेमीफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अघि बढ़ेको अफगानिस्तानले भारतसँग क्वार्टर फाइनलमा खेल्नेछ। समूहमा नेपालको 3, अफगानिस्तानको 2 र प्रतियोगिताबाट बाहिरिएको जापानको 1 अंक जोड्यो। र आईसीसी पुरूष टी20 विश्वकप एसिया छनौटको तयारीमा रहेको भूटान राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने भएको छ। आज बिहान काठमाण्डु आइपुगेको भूटानी टोली गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमन राज कार्कीले स्वागत गरेका थिए। गण्डकी प्रदेश क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको सहयोगमा हुने अभ्यास खेल मध्ये भूटानले शुरूआती 2 खेल गण्डकी 11 विरूद्ध खेल्नेछ, त्यसपछि 2 खेल क्यान 11 विरूद्ध हुनेछ।

0: भुटेकोशी बाढ़ी प्रभावित क्षेत्र में मौसमी रुघाखोकी को जोखिम
1: अब संक्रमित व्यक्ति है उस अब आंसू आँसो कुहिलो इसी करने छिट्टा अरु मसे में सर्ने संभावना कम हो
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली चाडबाड नजिकै गर्दा बजार अनुगमन प्रभावकारी बनाउन माग उपभोक्ता बढ़ी सचेत हुनुपर्ने लगायतका सामग्री बाँकी छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
2: सीता जाऊ बाहर पसल में कई खाएर आई हाल अलि फिर ढिल हो नामूला सुन न मत अब पैकेट में राखे रेडीमेड खानेकुरा न खाने आमाले भन्नु भएको पोषण को हिसाब से यहां खानेकुरा तो खतरा आउँदो रहेछ नि आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
3: ओहो तिमी तो घर को खाने भएछौ नि
4: के को सरसल्लाह हो दुईजना को
2: हैन कि सर रमिलालाई मैले भनेको प्याकेट में राखेका चिल्लो पिरो चीज स्वास्थ्य का लागि हानिकारक हुन्छन् भनेर
4: सही भन्यो सिकल जंक फूड में चीनी नून र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर और प्रोटीन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरूले पनि बताउँछन्
2: ए हो र आन्सर म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र
4: अवश्य सक्छु यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अंडा चूरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरहे भने बानी परिहाल्छ नि
5: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोषिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराजकी आइएन
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल चलाइरहेको जनाएको छ विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख

0: ξέρω εγώ κόσα. Κάτι είπα ιστράνα, που να γερμανόμα την πρωτανότη, έκομα να αγαρή χρονοκονά σου πανικαρυρίκο, ρίδι με παγίραδι, νόλα κότλη καβαρ πατά έκοσα. Σαντζιά καβαρμα, αλλά μην ζουλούμε πάλι, σουσιλάς φρέστοματ.
1: आज पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। रसुवा भोटेकोसी बाढी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद देवी ठकाल।
2: त्रिशुली भोटेकोसी बाढीले प्रभावित जिल्लाहरू विशेष गरी रसुवा नुवाकोट र राबिङमा आज पनि दिउँसोको तुलनामा साँझ या राति चाहिँ वर्षा अलिकति बढ्ने जस्तो देखिन्छ भने यो वर्षा गतिविधि भोलि दिउँसो पनि अलिकति रहने र चाहिँ लगातार वर्षाको सम्भावना कम देखिएको छ। छेडिक वर्षाको सम्भावना देखिएको छ भने भोलि रातिबाट चाहिँ बिस्तारै मौसममा सुधार हुने जस्तो देखिन्छ। आज रातिको लागि चाहिँ विशेष गरी चितवन गोर्खा धादिङ तनहु आसपासका क्षेत्रहरूमा चाहिँ एक दुई स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ। यो वर्षाको क्रम चाहिँ भोलिको रातिबाट चाहिँ क्रमिक रूपमा सुधार हुँदै जाने जस्तो देखिन्छ।
1: रसुवा भोटेकोसी बाढी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसो पानी पर्ने सम्भावना रहेको बताउँदै हुनुहुन्थ्यो मौसमविद डेभिड ठकाल। मौसमको फेरबदलसँगै रुघा खोकी र ज्वरोको लक्षण देखिन सक्ने चिकित्सकहरूले बताएका छन्। रुघा खोकी लाग्न नदिन के गर्ने? सशस्त्र प्रहरी अस्पतालका डाक्टर अरुण कुवर।
3: अहिलेको समयमा मौसमी रुघा खोकी चाहिँ अलि धेरै नै बढेको छ। यसबाट बच्नले अब अरू संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ। त्यसको लागि मास्कहरू लाउने, अलि दूरी मेन्टेन गर्ने, रुघा खोकी लागिसकेको मान्छेहरूले चाहिँ औषधिहरू सेवन गर्नुपर्छ। ज्वरो आएको छ ज्वरो सम्बन्धी औषधिहरू, पोसिलो खाना खानु पर्यो, झोलिलो पदार्थ त्योहरूको मात्र बढाउनु पर्यो, अरू भनेको नियमित व्यायामहरू एक्सर्साइजहरू कन्टिन्यू गरेर राख्नु पर्यो, हातहरू धुनुपर्छ, सफा पानीहरू खानुपर्छ र खानाहरू पनि दूषित चाहिँ खानु भएन। खोकी अहिलेको समय भनेको हामीले ड्रपलेट इन्फेक्सन भन्छौँ, त्यो भनेको हामीले आँसु गर्दा खोकी गर्दा होइन हाम्रो नाकबाट निस्किने फ्लुइडहरूमा त्यही ब्याक्टेरिया भाइरसको कणहरू हुन्छ, त्यो चाहिँ अर्को मान्छेले संस्पर्श दिँदा उसकोमा सर्ने हुन्छ। त्यसै कारणले मास्क लगायो भने त्यहाँबाट जोगिन सकिन्छ। मास्क भएन भने अब संक्रमित व्यक्ति छ होइन उसलाई चाहिँ अब आँसु आउँछ भने आफ्नो कुहिनोले यसरी गरेर गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ। आफूसँग पर्सनल युज गर्ने रुमालहरू त्यो युज गर्न सकिन्छ। रुघा खोकी लाग्दा ज्वरो आउने, शरीर दुख्ने, मांसपेशी दुख्ने, आँखाको गिडीहरू दुख्ने, नाकमा धेरै सिङ्गान बग्ने, घाँटीहरू दुख्ने, धेरै छिटो छिटछिट पसिना आउने, यिनीहरू सामान्य लक्षणहरू यिनीहरू नै हुन्। ज्वरोको लागि हामीले घरमा हुने प्यारासिटामोल सकि खाने, धेरै नै ज्वरो छ भने पानी पट्टी गर्ने, झोलिलो खाना खाने, धेरै नै ज्वरो भएमा ज्वरो नघटेमा संस्पर्शमा धेरै गाह्रो भएमा बान्ताहरू भएमा शरीर काट्ने होइन समस्याहरू भएमा त्यतिखेर अस्पताल पुगिहाल्नुपर्छ। नुवाकोटको तल्लो पिपलटार स्थित आयुर्वेद अस्पतालमा सेवा दिइरहेका छौँ हामीले। नुवाकोटको क्षेत्रमा जति होल्डिङ सेन्टर छ त्यहाँ पनि सानो मेडिकल टिमहरू हुनुहुन्छ। अर्को भनेको हामीले मोबाइल टिममा गस्ती गरेर सामान्य उपचार गरेर ठिक हुने बिरामीहरूले त्यहाँ उपचार गर्ने, थप उपचार चाहिएमा, थप इन्भेस्टिगेसनहरू चाहिएमा त्यस व्यक्तिलाई चाहिँ हामीले यहाँ आयुर्वेद अस्पताल र आयुर्वेद अस्पतालमा नहुन सक्ने खण्डमा काठमाडौँ अस्पतालमा रिफर गर्ने गरेको छ।
1: उमालेको वा फिल्टर गरेको पानी खाइरहन, रुघाखोकी लागेको मानिसले मास्क लगाउन, अलिक टाढै बस्न अनि धेरै ज्वरो आए नजिकको स्वास्थ्य चौकीमा जान सुझाव दिँदै हुनुहुन्थ्यो डाक्टर अरुण कुवर। नुवाकोटको विदुर नगरपालिकाले बाढ़ी प्रभावित बसिरहेको ठाउँबाट दिनदिनै फोहोर संकलन गरिरहेको छ। कोठा भाँडामा बस्नेहरूका लागि चाहिँ फोहोर राख्न चोक चोकमा डस्टबिन छन् अनि सरकारी र निजी घरहरूको फोहोर लिने पार सहितको समय तालिका तोकिएको छ।
4: बाढाको चौतारामा सर्यो, पिपलटारमा सरेको छ, त्यसमा चाहिँ हामीले माइकिङ गर्दै जान्छौँ र होल्डिङ सेन्टरको फोहोरहरू चाहिँ डेली जस्तो निकाल्छौँ। होल्डिङ सेन्टरमा चाहिँ बढी बच्चाहरू प्याकेटका चामलहरू खाने हुँदाखेरि त्यहाँ बढी फोहोर चाहिँ उत्पादन हुन्छ। अनि हामीले चाहिँ पहिला कुहिने फोहोर जस्तो भातहरू भयो, घरमा खाने दाल अन्नहरू चाहिँ कुहिने फोहोरहरू चाहिँ पहिलाका खोलाका किनारहरूमा चाहिँ बङ्गुर पालनहरू थियो। ती बङ्गुर पालनका मान्छेहरूले त्यो फोहोर धेरै जान्थ्यो भने अहिले त्यो सम्पूर्ण बङ्गुर पालन व्यवसायहरू चाहिँ यहाँबाट पलायन भयो। पलायन भएपछि जनावरी खानेकुराहरू पनि हामीले फोहोरमा गर्ने, अहिले शनिबार पनि हामी होल्डिङ सेन्टरका फोहोरहरू उठाइरहेको छौँ। पब्लिक का फोन हो सरकारी अफिस का फोन हो तालिक अनुसार होने होल्डिंग सेंटर का फोन हो हम डेली नहीं उठाया कस को घर को फ्लैट में या रूम में बस्तर तब रूम भिता फोर बड़ी उत्पादन होने तब चोक जो संयम चोक भो मेन मेन चोक घर में डस्टबिन राख देखे विद्युत नगरपालिक वा साझेदार संस्था या कुछ स्कूल जिला बल कार्य डस्टबिन राख देखे फोर डस्टबिन अलग डस्टबिन अलग राखे तो फोर से हम डेली जस्त विद्युत नगरपालिक प्राय डेली उठाने सार्वजनिक स्थान में फोर न फाल्दी होगा
1: विद्युत नगरपालिक को फोहोर व्यवस्थापन करने जिम्मा पाएको क्लीन द नेपाल का प्रतिनिधि रामहरि रिमाल तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ आजलाई मिलिजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौला
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साँझमा खबर सुनिरहनु भएको छ उपभोक्य वस्तु खरीददेखि उपभोगको समयमा सजग हुनुपर्ने
5: पाँच ड्रम तोरीको तेलमा तपाईँको दुई ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ
0: बजार अनुगमन प्रभावकारी बनाउन सरकारवालाको माग रिपोर्ट लगायतका सामग्री बाँकी छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइटी टिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ दशैं लगायतका चाडपर्व नजिकै गर्दा मासु र अन्य खाद्य पदार्थको माग पनि बढ्छ बजार अनुगमन त्यति प्रभावकारी नभएकाले यस्तो बेला अस्वस्थकर मिसावट भएका खाद्य वस्तु र मासुको असुरक्षित भण्डारणबाट जोगिनको लागि उपभोक्ताको भूमिका महत्वपूर्ण हुन्छ
5: म पनि एउटा उपभोक्ता कर्मीको हिसाबले पनि म के भन्छु भने ग्यास नभएको भने ग्यास छ तर कुरो के छ भने व्यवसायले सिन्डिकेट गरेर एकै दिनमा एकै रातमा तपाईँको 1.5 अर्ब रुपियाँसम्म कमाउँछन् एउटा सिलिन्डर 150 रुपियाँमा बिक्री गर्दाखेरि
0: राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापा बजारमा उपभोक्ताले सचेत भएन भने ठाउँ ठाउँमा ठगिनुपर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको बताउने
5: पाँच ड्रम तोरीको तेल 200 लिटरको पाँच ड्रम भनेपछि 1,000 लिटर भयो पाँच ड्रम तोरीको तेलमा तपाईँको दुई ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ
0: घिउ नौनीमा मिसावट दहीमा मिसावट अन्नमा मिसावट जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट कसरी बस्ने
5: यस्तो चाहिँ मिसावट छ तपाईँको त्यस कारणलाई त भने त बच्चाहरूलाई दिँदै नदिनुहोस् भन्छु म त है आफ्नो छोराछोरीहरू यहाँ
0: खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिमराज अवस्थी चाडपर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनुपर्ने र वध गरिसकेपछिको सरसफाईमा विशेष सचेत हुनुपर्ने बताउनुहुन्छ
8: त्यही झिङ्गा कहाँ पुगेर त्यही मासुमा आउँदो होला हामी त्यही चरणमा छौँ म अहिले पनि भनिरहेको छु कि हामी खुल्ला दिशा पिसा वास भनिरहेछौ नि मासु जाँच ऐन कार्यान्वयन वासकै एउटा निरन्तरता हो यदि अस्वस्थ मासु या रोगी पशुको चाहिँ नि मासु सेवन गरियो भने जेनेटिक रोगहरू जस्तो हामी टिबी भन्छौ गोबायन ट्युबरकुलोसिस सर्छ ब्रुसेलोसिस भन्ने होइन अर्को अब प्यारासाइटको कुरा गर्नुहुन्छ भन्यो भने ट्राइसिमाला स्पाइरालिस होइन त्यो छ टेपवर्म्सहरू टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौ टेनिया सोलियम टेनिया सेजिनेटा होइन यस्ता प्रकारका सिस्ट बनाएका चाहिँ नि प्यारासाइटहरू सर्ने धेरै सम्भावना
0: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बस्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ त्यसमा सरकारवालाले पनि जोड़ दिनुपर्दछ अनुगमनलाई चुस्त दुरुस्त बनाउनु पर्दछ
8: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त त्यो एकदमै ब्याड हो होइन त्यसकारण त्यो खाँदाखेरि काँचो मासु खाँदाखेरि प्यारासाइटको ब्याक्टेरियाको विभिन्न प्रकारले हामी चाहिँ जोखिममा जाने हामीलाई रोगको जोखिम भएको हुनाले पकाएर उमालेर एकदमै राम्रो 70 डिग्री 100 डिग्रीमा वान्स पुगेको मासु मात्रै खाने बानी बसाल्नु पर्छ, काचो खानु हुँदैन, भुटेर खानु पर्छ, पकाएर खानु पर्छ।
0: गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग गर्दै गएको र पिज्जा, बर्गर तथा इनर्जी ड्रिंक जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्वहरू मिसाएको अवस्था छ। यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ। प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा:
9: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँड छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने, कसरी आवासीय घटाउने भन्नेमा लागिरहेका छौं। देशभरि जग्गा वर्गीकरणको अभियान चलिरहँदा धेरैले गरिसक्दा हामी अहिले पनि हाम्रा नागरिकबाट गाली खाएर पनि अहिले पनि हामी सकिरहेका छैनौं कि अब बीचमा लगेर घर बनाइदिनु भएको छ, उहाँको जग्गा हो, त्यसलाई आवास दिनु पर्यो, त्यसलाई आवास दिँदा त्यसको छेउको कित्ता कसरी छुटाइदिने, यो बडो जन्जालयुक्त चिज भइरहेछ हाम्रा लागि। त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौं।
0: बजार अनुगमन, नियमन र कार्यवाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने दायित्व पालिकाले निर्वाह गर्नु नै पर्दछ।
9: स्थानीय सरकार सञ्चालन एनले के भन्छ भने तिमीहरू बोलियो भन, 10 करोड भन्दा तल हुने गाउँपालिकाले हजुरहरूले नगरपालिकाले पनि हजुरहरूले भनेका सोचेका जस्ता अपेक्षा कसरी पूरा गर्न सक्छ। हाम्रो खास समस्या यहाँ हो खाने पानीको, यहाँ ट्याङ्की बनाउँदै गर्दा यसको सुरक्षा कोषको पनि राख है, यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है। प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गरौ न भन्दाखेरि त्यसलाई फेरि यो त अर्का कपी गर्यो, यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो प्रकारको चिजलाई घटाउँ।
0: ललितपुरमा रहेको नोबेल कलेजमा जनस्वास्थ्य विषय अध्ययन गरिरहेका विद्यार्थी चन्दन शाह पनि खान नजाने र कुपोषण धेरै हुने गरेको, त्यसैले पोषणको बारेमा धेरै भन्दा धेरै छलफल गर्नुपर्ने बताउनुहुन्छ।
10: ग्रामीण क्षेत्रमा त अब के भन्छ, अब खान नपाएर, खान नजानेर पनि भनौँ, नजानेर त्यहाँ अब कुपोषण भएर जान्छ। तर अर्कोतर्फ के हुन्छ, यता शहरी क्षेत्रमा अब हामीले भनौँ जङ्क फुडको बढी सेवन होइन, अनि खानपिन नमिलेर ओबिसिटीदेखि लिएर अरू अरू रोगहरूको निम्ति आउँछ। त्यही भएर हामीले डबल बर्डन अफ डिजिज भन्छौँ। अनि त्यो कुरा अहिले हामीले अब एज अ पब्लिक हेल्थको सेक्टरको कुरा गर्दाखेरि आज हामीले च्यालेन्जेसको रूपमा भइरहेको छ है। अब त्यो कुरालाई अब हामीले च्यालेन्जेस भएको छ, तर आज नीतिगत कुरा गर्दाखेरि यसलाई हामीले अब जस्तै अब पोलिसी र पोलिसी बनाउँदाखेरि अब दुईटै पाटो हेर्नु पर्यो हामीले।
0: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर, म्याद, भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने, केसँग नमिसाउने, कुन समयमा खाने भन्ने बारेमा पनि विशेष ध्यान दिनुपर्दछ। चाडपर्वका बेलामा जथाभावी खाने बानीले तत्कालीन मात्र नभई दीर्घकालीन रूपमा समेत स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सबैले सचेतना अप्नाउनु पर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना छ। बागमती प्रदेशको एक दुई स्थानमा पनि ठूलो पानी पर्नेछ। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिम रहेकाले भोलि साँझसम्मै सावधानी अपनाउन मौसम विभागले अनुरोध गरेका छन्। विदेशमा रहेका नेपालीको मताधिकारबारे सरकारवालासँगको संवादमा निर्वाचन आयोग छ। प्रधानमन्त्री बालिन आज स्वदेश फर्कनुभयो। अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारले दावी गरेको छ। कांग्रेस संस्थापन र इतरपक्ष समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन्। 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय समितिले आह्वान गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 11 गते बिहान 6 बजेको साझा खबरमा पनि भेटौँला। अहिलेलाई मी प्रकाश जन पनि बिदा हुन्छ।

0: Rádio Sono Eterno.
1: Sound check. Studio FM. Studio time.
2: It's 8 p.m. रात को 8 बजे.
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतु नगर पालिका 500 कुंबू.
3: कोची प्रदेश स्तरीय खेल तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मंत्रालय को आयोजना में सोलू तुतकुंड नगरपालिक को क्षेत्र में शिक तथा रोजगार को खुशी में रहकर युवा महिला तथा इच्छुक व्यक्ति योग्य कामदार व कर्मचारी को खोजी में रहकर रोजगार दाता सहभागी होने अनुरोध दर्ता करने प्रक्रिया वेबसाइट में जानुहोस् https://www.shramsanshar.gov.nba खाता बनाउनुहोस् आवश्यक विवरण भर्नुहोस् विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस् आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस् सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य सोलू दुतकुण्ड नगरपालिका 5 कलेरी सोलुखुम्बु
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
5: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
4: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
8: नेपाल सरकार विज्ञापन

0: तपाईँ जन्म दर्ता दिनुहोस् त.
1: जन्म दर्ता गरेको छैन नि म्याडम.
0: बाउ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन हो.
1: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
4: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन.
1: मलाई मुख्य घाँटीको क्यान्सर छ, बाँचेर पनि म मेरो तुल्य भयो.
5: म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो.
6: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ.
7: नेपाल सरकार विज्ञापन बोर्ड.
8: के भयो, के को हल्ला खल्ला हो यो?
9: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन.
8: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या. हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या.
10: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ. बाटो मात्र भएर के गर्ने
9: हो त है, हामीले त ध्यानै नदिएको.
10: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
11: विकासका नाममा विनाश ननिम्त्याउ. नेपाल सरकार विज्ञापन बोर्ड.

0: बच्चा बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था भएको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ?

0: भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
2: यदि
3: तपाईँको बस्नामा चिन्हसाथ पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
3: अङ्कमा 9852055768

0: सर्वांशन मंदिर सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रदान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रदान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक कृषि समूह कृषि सहकारी कृषि उद्यमी कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मिथिले 21 दिन असोज 19 गति सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा 40 समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याथ नागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी 50%, लागतको अधिकतम बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी, फलफुल सुकाउने सोलर ड्याड प्रबन्धन अधिकतम साझेदारी 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भोचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी शुल्क सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-35-131 र 98-69-58-76 सम्पर्क गर्न सक्नुहुन्छ। रमेश चमार, बाली संरक्षण अधिकारी, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो,
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी
3: लु हेलो नमस्ते
1: हेलो हजुर यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
2: ए नानी के भनेर छ के भयो
3: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
2: ल ल ल किन दिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-20133 र 9869-5576 सम्पर्क गर्न सक्नुहुनेछ रमेश चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु

एड्रेस्टेड न्यू ट्रेन रेस प्रतियोगिता संस्करण संचालन होने संबंधी सूचना दिपोसी गांव पालिका को आयोजना में गांव पालिका को पर्यटन प्रबंधन प्रकृति संरक्षण तथा खेलकूद को विकास करने उद्देश्य ने आगामी 2083 मंगसिर 17 गते पद अनुसार सन 2026 दिसंबर 3 तारीख का दिन खुला तथा उमेरगत समूह में संचालन होने अंतरराष्ट्रीय स्तर को एवरेस्ट न्यू ट्रेल रेस 48 किलोमीटर प्रतियोगिता में खिलाड़ी सहभागी भईदिन का निम्ति हार्दिक अनुरोध करद सहभागी खिलाड़ी का लगी उमेर समूह 18 वर्ष देखि 29 वर्ष सम्म को उमेर समूह महिला और पुरुष दुवै तर्फ 30 वर्ष देखि 49 वर्ष सम्म को उमेर समूह महिला और पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथि को उमेर समूह महिला और पुरुष दुवै तर्फ खुला तर्फ को रेस प्रतियोगिता में सहभागी हुने खिलाड़ी को उमेर कमती में 18 वर्ष हुनु पर्छ खुला तर्फ को रेस प्रतियोगिता में सहभागी हुने खिलाड़ी अन्य कुनै पनि उमेर समूह को विधामा सहभागी हुन पाउने छैन। पुरस्कार 18-29 वर्ष उमेर समूह का लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै 30-49 वर्ष उमेर समूह का लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूह का लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 को साथमा मेडल र प्रमाण पत्र द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गते सम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एड्रेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एड्रेस्ट भ्यू ट्रेल रेस्ट .com मा अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक भ्यू वेबसाइट सम्पर्क नम्बर 9842146 सदस्य राजकुमार भाई सम्पर्क नम्बर 9860317340 उपस्थित विश्वको पनि मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404260 अनुराज बस्नेत 9851174019 विपिन तामाङ 9862930264 र राजकुमार राई 9852854157। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख।

0: सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना।
1: कारेश्वर खोटाङ ऐसलखर्का र केतिलासगढी गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका, माती भुतकोशी गाउँपालिका र नेचरसल्यान गाउँपालिकामा सामाजिक परिचालक, बाल बालिका अभिभावक, विद्यालय, विद्यालय व्यवस्थापन समिति, बाल क्लब तथा स्थानीय समुदाय संघको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बाल मैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा आवासलाई प्रदान गर्न केन्द्रित रहे परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा पढ़ोस् सहभागिता निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू समुदाय परिचालन विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना बाल मैत्री शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने बाल बालिकाको विद्यालय भर्ना उपस्थिति सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक हेरचाहकर्ता विद्यालय र समुदायलाई परिचालन गर्ने विद्यालयका कार्यक्रमहरू बाल क्लबका गतिविधिहरू सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू विशेष गरी छात्रहरू अपाङ्गता भएका बाल बालिका सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने बाल केन्द्रित सिकाई तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षित तथा विद्यालयहरूलाई सहयोग गर्ने बाल क्लब समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने अनुपस्थित हुने विद्यालय छोड्ने जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने बाल बालिकाको सिकाई र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने समन्वय तथा सरकारवाला संलग्नता विद्यालय विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका परिवार शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने अनुगमन अभिलेखीकरण तथा प्रतिवेदन उपस्थिति भर्ना सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने परियोजना क्रियाकलापहरूको प्रतिवेदन बैठकका निर्णयहरू सहभागिताको अभिलेख सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिम वा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्त तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रबन्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यसै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रबन्धन गरेर लिंग जात उमेर क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बाल मैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। टिपहरू अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामएस अफिस र मोबाइलमा आधारित संचार उपकरणहरू बारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना संचालित जिल्लाको उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। मापे दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864614993 इमेल vishnuupadhyay@samarthifoundation.org लिखुपिके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861212228 इमेल nimashyerpa@samarthifoundation.org नेचा चलन गाउँपालिका राशी ढुङ्गाना सम्पर्क नम्बर 9840195848 इमेल rasikdhungana@samarthafoundation.org केपिलास्करी गाउँपालिका शुभ उपाक नम्बर 9848683458 इमेल hajal.shubha@gmail.com र ऐसेलुखर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 9767638147 इमेल अभिषेक शाह@samarthafoundation.org।

0: पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आयो विनाशकारी बाढ़ी पहरो ठूल जनधन को स्थिति प्रति हमी गहरो सही राष्ट्रीय विपत्ति को गुजीला गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति जुटा अतीत सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छ। नया मिति में इस मैराथन भव्य र सफलतापूर्वक संपन्न गर्न हामीलाई थप सहयोग सूचना तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 मा आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 मा आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनजन क्षति तथा विद्युत सेवामा अपरोपिन ल्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98 52 85 32 26, प्राविधिक प्रमुख 98 52 85 27, सूचना अधिकारी 98 52 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बालबालिका सबै को सरोकार आजका बालबालिका भोलिका सदनहार
1: बालबालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन फेज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा मनोहितमा जन सन्देश।

Yeah.